0: ख्याल करना चाहिए, एहतियात करना चाहिए। हम जमहूरी मुल्क में रहते हैं, एक दूसरे की इज़्ज़त करनी चाहिए, रिस्पेक्ट करनी चाहिए, कोशिश करनी चाहिए कि खबर जो है वो हकीकत पर जो मबनी हो। समझना, हमारे साथ साथ रहिएगा।
1: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
2: मोहतरम सामाइन, मेरी आज की गुफ्तगू का मौजू है मुनाफिकीन। कुरान हकीम के शुरू में अल्लाह ताला ने इंसानों को तीन ग्रोहों में तकसीम फरमाया है, नंबर एक मोमन, नंबर दो काफिर और नंबर तीन मुनाफिक। सबसे पहले अल्लाह ताला ने मोमिनीन का मुख्तसर जिक्र फरमाया है, फिर कुफार का जिक्र सिर्फ एक ही आयत करीमा में किया है और आखिर में मुनाफिकीन के बारे में इंतहाई तफसील से जिक्र फरमाया है। इन मुनाफिकीन का जिक्र कुरान मजीद में इतनी तफसील से इसलिए है कि ये माशरे के बदतरीन अफराद हैं। कुफार से कहीं ज़्यादा नुकसान इस्लाम को इन मुनाफिकों की वजह से पहुँचा है। यही वजह है कि अल्लाह तबारक ताला ने कुरान हकीम में इन मुनाफिकों के किरदार को पूरी तफसील से बेनकाब किया है। यही नहीं बल्कि इनके दर्दनाक अंजाम की भी मुफस्सल खबर दी है। आइए मैं आपको बताता हूँ कि अल्लाह ताला कुरान करीम में इन मुनाफिकीन के बारे में क्या फरमाता है। सूरतुल बकर की आयत नंबर 8 और 9 का तर्जमा है कि और बाज़ लोग ऐसे हैं जो कहते हैं हम खुदा पर और रोज़े आखरत पर ईमान रखते हैं, हालांकि वो ईमान नहीं रखते। ये खुदा को और मोमिनों को चकमा देते हैं मगर हकीकत में अपने सिवा किसी को चकमा नहीं देते और इससे बाखबर हैं। मोहतरम सामईन, ज़रा गौर फरमाइए, हालांकि ये मुनाफिकीन अल्लाह की वहदानियत का ऐलान कर रहे हैं और रोज़े क़यामत पर यकीन का दावा भी कर रहे हैं, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार नहीं कर रहे। ये उस दौर के यहूदियों का रवैया था और ये कि जब तक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार ना किया जाए किसी भी बात का यकीन कोई मानी नहीं रखता। सूरतुल बकर की आयत नंबर 10 में अल्लाह ताला का इरशाद है कि इनके दिलों में कुफर का मर्ज था, खुदा ने इनका मर्ज और ज़्यादा कर दिया और इनके झूठ बोलने के सबब इनको दुख देने वाला अजाब होगा। सामईन मोहतरम, इस आयत से ज़ाहिर होता है कि झूठ बोलना कोई छोटा मोटा मामूली गुनाह नहीं है बल्कि झूठ वो गुनाह अजीम है जो एक मोमन को मुनाफिक बना देता है। इसीलिए अल्लाह ताला सुरुल हज की आयत नंबर 30 में झूठ का बुतपरस्ती के साथ जिक्र फरमाते हैं। इरशाद होता है कि अपने आप को बुतपरस्ती और झूठ बोलने से बचाओ। मुनाफिकों के बारे में अल्लाह ताला कुरान करीम में मजीद फरमाता है सूरतुल बकर की आयत नंबर 11 और 12 का तर्जमा, और जब इनसे कहा जाता है कि ज़मीन में फसाद ना डालो तो कहते हैं हम तो इसलाह करने वाले हैं। देखो ये बिलाशुबा मुफसद हैं लेकिन खबर नहीं रखते। आगे चलकर अल्लाह ताला फरमाता है सूरतुल बकर की आयत नंबर 13 का तर्जमा, और जब इनसे कहा जाता है कि जिस तरह और लोग ईमान ले आए हैं तुम भी ईमान ले आओ तो कहते हैं भला जिस तरह बेवकूफ़ ईमान ले आए हैं इसी तरह हम भी ईमान ले आएँ। सुन लो कि यही बेवकूफ़ हैं लेकिन ये नहीं जानते। मोहतरम सामईन, ईमान की कसौटी ये है और काबिल कबूल ईमान सिर्फ वो है जो कि सहाबा कराम की तरह का हो। गौर फरमाइए कि सहाबा कराम की कितनी इज़्ज़त अफजाई है। अल्लाह ताला ने मुनाफिकीन की एक और किस्म इस तरह बयान फरमाई सूरतुल बकर की आयत नंबर 14, 15 और 16 का तर्जमा, और ये लोग जब मोमिनों से मिलते हैं तो कहते हैं हम ईमान ले आए हैं, और जब अपने शैतानों में जाते हैं तो इनसे कहते हैं हम तुम्हारे साथ हैं और हम तो उनसे हंसी किया करते हैं। ये मुनाफिकों से खुदा हंसी करता है और इन्हें मोहलत दिया जाता है कि शरारत और सरकशी में पड़े बहक रहे हैं। ये वो लोग हैं जिन्होंने हदायत छोड़कर गुमराही खरीदी तो ना तो इनकी तजारत ही ने कुछ नफ़ा दिया और ना ही वो हिदायत याब हुए। बस अल्लाह ताला मुनाफिकीन को मोहलत दे रहा है कि वो मुनाफिकत से बाज आ जाएं, और इसने इन्हें मोमिनीन की दुश्मनी के अंधेरे में भटकता हुआ छोड़ दिया है। ये लोग वो हैं जो हदायत के बदले गुमराही खरीद रहे हैं और ये सिर्फ नुकसान का सौदा है। इसके बरक्स आइए देखिए कि अल्लाह ताला मोमन मर्दों और मोमन औरतों के बारे में कुरान मजीद में क्या इरशाद फरमाता है। सूरतुल हदीद की आयत नंबर 12 का तर्जमा है कि जिस दिन तुम मोमन मर्दों और मोमन औरतों को देखोगे कि इनके ईमान का नूर इनके आगे आगे और दाहिनी तरफ चल रहा है तो इनसे कहा जाएगा कि तुमको बशारत हो कि तुम्हारे लिए आज बाग हैं जिनके नीचे नहरें बह रही हैं और इनमें हमेशा रहोगे और यही बड़ी कामयाबी है। محترم سامعین، یہاں کئی باتوں کی وضاحت ضروری ہے۔ ہم دیکھتے ہیں کہ مومن مردوں اور مومن عورتوں کے اجر یکساں ہیں، روشنی ان کے داہنی طرف ہوگی، یعنی ان کا اعمال نامہ ان کے سیدھے ہاتھ میں دیا جائے گا، اور روشنی یا نور کا سامنے ہونا تو یوں بھی صحیح معلوم ہوتا ہے کہ جب ہم تاریکی میں راستہ طے کر رہے ہوتے ہیں تو نور یا روشنی عموماً ہمارے سامنے ہوتی ہے تاکہ ہمیں راستہ صاف نظر آئے۔ نور یا روشنی کا مومن مردوں اور مومن عورتوں کے آگے یا سامنے ہونے کا مطلب یہ ہے کہ انہیں ان کے اچھے کاموں یعنی دنیا میں نیکیوں اور تقوی اختیار کرنے کا انعام دیا جا رہا ہے۔ اس ایک نقطہ کی وضاحت کے لیے حضور صلی اللہ علیہ وآلہ وسلم کی کئی احادیث کا حوالہ دیا جا سکتا ہے۔ مثلاً حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے خوشخبری سنا دو ان لوگوں کو جو رات کی تاریکی میں مسجدوں میں عبادت کے لیے جاتے ہیں، قیامت میں ان کے لیے ایک خاص قسم کا نور ہوگا۔ ابن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ فرمایا رسول اللہ نے کہ جو لوگ پانچ وقت نماز با جماعت خشوع و خضوع کے ساتھ ادا کرتے ہیں ان کو قیامت کے دن ایک خاص نور عطا کیا جائے گا، جو لوگ نماز کے سلسلہ میں اس کے برعکس ہوں گے ان کا حشر قارون، حامان اور فرعون کے ساتھ کیا جائے گا۔ ابو سعید رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جو کوئی جمعہ کے روز باقاعدگی سے سورۃ کہف کی تلاوت کرے گا قیامت کے دن اس کو ایک نور عطا کیا جائے گا جو اس کے قدموں سے شروع ہو کر آسمان کی بلندیوں تک جائے گا۔ اسی طرح حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جس نے قرآن حکیم کی ایک آیت ہی تلاوت کی اس کو قیامت کے دن ایک نور عطا کیا جائے گا۔ حضرت ابو ہریرہ فرماتے ہیں کہ فرمایا اللہ کے رسول نے کہ جس مسلمان نے مجھ پر درود و سلام بھیجا اسے ایک نور عطا کیا جائے گا جس کی روشنی میں اسے پل صراط کا راستہ طے کرنے میں آسانی ہوگی۔ اس طرح ہر نیک متقی اور پرہیزگار مسلمان کو برود قیامت ایک خاص نور عطا کیا جائے گا، جبکہ کفار و منافقین کے لیے معاملہ اس کے برعکس ہوگا۔ اللہ تعالیٰ منافقین اور کفار کے لیے فرماتا ہے سورۃ الحدید کی آیت نمبر 13، 14 اور 15 کا ترجمہ، اس دن منافق مرد اور منافق عورتیں مومنوں سے کہیں گے کہ ہماری طرف نظر کیجئے کہ ہم بھی تمہارے نور سے روشنی حاصل کریں، تو ان سے کہا جائے گا کہ پیچھے کو لوٹ جاؤ اور وہاں نور تلاش کرو، پھر ان کے بیچ ایک دیوار کھڑی کر دی جائے گی جس میں ایک ایسا دروازہ ہوگا جس کی اندرونی جانب تو رحمت ہوگی اور بیرونی جانب عذاب اور اذیت ہوگی۔ تو اس وقت منافق لوگ مومنوں سے کہیں گے کیا ہم دنیا میں تمہارے ساتھ نہ تھے؟ وہ کہیں گے کیوں نہیں تھے، تم تھے تو ضرور لیکن تم نے خود اپنے تئیں بلا میں ڈالا اور ہمارے حق میں حوادث کے منتظر رہے، اسلام میں شک کیا اور تمہاری آرزوؤں نے تم کو دھوکہ دیا، یہاں تک کہ خدا کا حکم آ پہنچا اور خدا کے بارے میں تم کو شیطان دغا باز دغا دیتا رہا، تو آج نہ تو تم سے فدیہ لیا جائے گا اور نہ ہی کافروں سے فدیہ قبول کیا جائے گا، تم سب کا ٹھکانہ دوزخ ہے کہ تم اسی کے لائق ہو اور یہ بہت بری جگہ ہے۔ محترم سامعین، ابن کثیر کے مطابق پل صراط کا راستہ طے کرتے وقت مومنین اور منافقین دونوں کو روشنی دکھائی جائے گی، لیکن منافقین کے سامنے سے یہ روشنی کچھ ہی دیر بعد ہٹا لی جائے گی۔ یہ ان کے لیے سزا ہوگی اس مذاق کی جو یہ لوگ دنیا میں مومنین اور متقی لوگوں سے کیا کرتے تھے۔ سورۃ البقر کی آیت نمبر 15 میں اللہ تعالیٰ نے فرمایا کہ ان منافقوں سے خدا ہنسی کرتا ہے اور انہیں مہلت دیے جاتا ہے کہ شرارت و سرکشی میں پڑے بہکتے چلے جائیں۔ سامعین محترم، ذرا غور کیجئے، منافقین کو شروع میں تھوڑی سی روشنی صرف اس لیے عطا کی جائے گی کہ انہوں نے محض دکھاوے کی غرض سے تھوڑی بہت نیکیاں ضرور کی تھیں، لہٰذا ان واقعات کی روشنی میں ہم اس نتیجے پر پہنچتے ہیں کہ قیامت میں مومنین کے لیے مستقل انعام و اکرام ہوں گے، جبکہ منافقین کے ساتھ معاملہ اس کے بالکل برعکس ہوگا۔ اسی سلسلہ میں ابن کثیر نے ایک بہت طویل حدیث نقل فرمائی ہے جس میں کہا گیا ہے کہ ہر مومن کو اس کی نیکیوں کے عوض ایک نور عطا کیا جائے گا، کسی کو پہاڑ کے برابر نور عطا ہوگا، کسی کو کھجور کے درخت کے برابر، تو کسی کو اس کے اپنے قد کے برابر نور عطا ہوگا۔ سورۃ الحدید کی آیت نمبر 17 میں اللہ تعالیٰ نے فرمایا کہ جان رکھو کہ خدا ہی زمین کو اس کے مرنے کے بعد زندہ کرتا ہے، ہم نے اپنی نشانیاں تم سے کھول کھول کر بیان کر دی ہیں تاکہ تم سمجھ سکو۔ محترم سامعین، یہاں اللہ تعالیٰ ہمیں یاد دہانی کرا رہا ہے کہ جس طرح وہ مردہ زمین کو دوبارہ زندہ کر سکتا ہے، اسی طرح وہ منافقین کے مردہ دلوں کو بھی زندہ کر سکتا ہے اگر وہ سچے دل سے اپنے گناہوں سے توبہ کر کے راہ راست پر آ جائیں۔ میں دعا کرتا ہوں کہ اللہ تعالی ہمیں اور آپ سب کو نیکی کی توفیق عطا فرمائے اور ہمیں نفاق سے بچائے، ہمیں صحیح معنوں میں سچا اور پکا مسلمان بنائے، تاکہ ہم سب کو بھی بروز قیامت اللہ تعالی وہ نور عطا فرمائے جس کی روشنی میں ہم سب جنت الفردوس میں داخل ہو سکیں، آمین۔
3: ایف ایم 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے۔
4: اگر آپ کی آواز کے پروگرام ہم 24 گھنٹے ریڈیو آپ کی آواز انٹرنیٹ پر سن سکتے ہیں، ہمارے روٹین کے پروگرام اسی طرح ہوں گے لیکن 24 گھنٹے آپ انٹرنیٹ پر سن سکتے ہیں۔ آپ www.aapkiawaz.dk پر جائیں، وہاں آپ کو نشان نظر آئے گا ایک لو اسپیکر کا، وہ بلنک ہو رہا ہوگا، آپ اس کو کلک کریں اور آپ ریڈیو آن لائن 24 گھنٹے سن سکتے ہیں۔ لائیو پروگرام بھی ہوتے ہیں مطمئن، اس کے علاوہ ٹی وی کا پروگرام بھی ہوتا ہے، رائٹ سائڈ پر اسکرین ہے، آپ اس کو کلک کریں، جو ادارہ آپ کی آواز کے معلومات کے پروگرام بنتے ہیں آپ انہیں دیکھ بھی سکتے ہیں، آپ انہیں سن بھی سکتے ہیں۔ مطمئن بڑا آسان طریقہ ہے، جن کے پاس آئی فون ہے یا جن کے پاس ٹیلی فون میں انٹرنیٹ موجود ہے یا اپنے گھر میں انٹرنیٹ ہے، آپ انٹرنیٹ پر جائیں اور www.aapkiawaz.dk اور آپ کو وہاں آپ کی آواز کی ویب سائٹ نظر آئے گی، آپ کو وہاں نشان نظر آئے گا لاؤڈ اسپیکر پر، کلک کریں اور آپ ریڈیو آن ایئر سن سکتے ہیں۔ مسلمان 24 گھنٹے آپ ریڈیو آپ کی آواز سن سکتے ہیں۔ مسلمان آپ کوئی رائے دینا چاہیں یا آپ کو کسی بات کی سمجھ نہیں آ رہی تو آپ ہم سے رابطہ قائم کر سکتے ہیں، ہمارا ٹیلی فون نمبر ہے 2785005555، دوسرا نمبر ہے 2630100، اس پر آپ رابطہ قائم کر سکتے ہیں۔ اس کے علاوہ 3929710 پر بھی آپ رابطہ قائم کر سکتے ہیں۔ مسلمان ادارہ آپ کی آواز پر کوئی بھی تقریب لانا چاہتا ہے، اپنا پروگرام ریکارڈ کرانا چاہتا ہے تو سب کے لیے بات عام ہے، یہ آپ کا پروگرام ہے، یہ آپ کی آواز ہے، یہ سب کی آواز ہے، سب کو لے کر ہم چلتے ہیں۔ آپ کے پاس کوئی تجویز ہے تو آپ اپنی تجویز ہمیں دے سکتے ہیں، ہم آپ کی رائے کا احترام کریں گے۔ جب آپ ہماری ویب سائٹ پر جائیں گے وہاں میل ہوگا، میل کا ایڈریس ہوگا، ہمیں میل کریں، آپ کا پیغام ہمیں مل جائے گا۔ اس کے علاوہ مسلمان www.aapkiawaz.dk پر جائیں، آپ ٹی وی اور ریڈیو دونوں سن اور دیکھ سکتے ہیں 24 گھنٹے۔

0: नाम उनका आप समझ गए होंगे, वो धीमे अंदाज में अपना काम करते हैं और आस्ता आस्ता काम करते रहते हैं, और पीटीआई के ये बानी हैं और पूरी पार्टी इनके इर्द गिर्द ही घूमती है और सारे इनको मानते हैं कि ये हमारे चेयरमैन हैं, लीडर हैं। लेकिन उन्होंने कुछ अरसा से ये शौकत खानम की चेयरमैनशिप या डेनमार्क में जो है पार्टी जो है वो उसको इंतजार कर रहे हैं, कमेटी है जो कुछ है वो ही बताएंगे। तो हर दफ़ा ये फंड रेजिंग का प्रोग्राम करते हैं, हम इनसे बात भी करते रहते हैं, पूछते भी रहते हैं, आप रिकॉर्ड भी बातें होती रहती हैं। इस वक्त हमारे साथ लाइन पर बराह रास्त मौजूद है और आज हम उनसे बराह रास्त पूछने की कोशिश करेंगे। चौधरी अयूब साहब, आपको अदारा आपकी आवाज़ पर खुश आमदीद कहते हैं।
1: जी जी, बहुत शुक्रिया आप सबको मेरी तरफ से। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू।
0: वालेकुम सलाम। चौधरी साहब, मैंने इंट्रो में सारे सवाल भी कर दिए, तो ये अभी हाल ही में बात करते हैं, आपका प्रोग्राम हुआ, उस फुल प्रोग्राम था, इसके मुतालिक बताएं।
1: प्रोग्राम देखे होते रहते हैं, पहले भी करते हैं, राय साहब भी पूछते रहते हैं। अच्छा, ये छोटा सा आप मुझे बताएं, ये काम अच्छा है या नहीं, काम हम ठीक कर रहे हैं?
0: देखिए जी, काम कैंसर का अस्पताल के लिए अगर आप काम कर रहे हैं, इसको कौन गलत कह सकता है।
1: हाँ जी, बहुत अच्छी बात, मेरे मुझे यही उम्मीद थी आप भी यही जवाब देंगे। बाकी मेरी जात के बारे में आप अच्छी तरह जानते हैं, हम काम भी इकट्ठा करते रहे हैं और बाकी इलेक्शन में भी हम बड़े नजदीक रहे, वैसे भी आप मिलते हैं इधर अपने ये मेजबान पर, हमारी अक्सर मुलाकात हो जाती है भाई फरीद के पास, और हमारा हल्का बाब भी एक ही है। आप मुझे काफी अच्छी तरह जानते हैं मेरी जात के हवाले से, आप शौकत खानम के बारे में बाद में बात करते हैं, कभी आपने देखा कि मैंने किसी के पैसे मारे हूँ?
0: ये तो मैं अक्सर कहता रहता हूँ, लाइव कहता रहता हूँ कि आप देने वालों में लेने वालों में नहीं।
1: हाँ तो ये, हाँ ये बात बिल्कुल सही है। मेरे ख्याल में कोपनहेगन में ये जो हमारे है ना जो कारोबारी हजरात, मेरे ख्याल में हर दूसरा बंदा जो किसी ना किसी हवाले से मेरे पैसे देने आना, मैंने कभी इस तरह की बात नहीं की। लेकिन कुछ लोगों को समझाने के लिए ये बात कर रहा हूँ कि देखें, जो बंदा पैसे की परवाह नहीं करता वो लोगों की मदद करता है, पर जिसके पास जाता हूँ कहता है ये हालात आजकल वाकई हालात बहुत खराब है, रेस्टोरेंट के और जो भी कारोबार है इतना अच्छा नहीं चल रहा। तो ये मैं हजारों की बात नहीं कर रहा, मैं लाखों करोड़ों की बात कर रहा हूँ। तो मैंने कभी पैसे की परवाह नहीं की, मैं कहता अच्छा यार चलो थोड़े थोड़े करके दे देना, कोई मसला नहीं, चलो फक्चुआ भेज देते हैं, थोड़े थोड़े करके दे देना, मैंने कभी परवाह नहीं की। तो फिर ये लोग जो चले खुशकिस्मती से कुछ थोड़े से लोग हैं, घटिया लोग जो पैसे नहीं देते, लेकिन मदद ना करनी वो और बात है, क्योंकि हर बंदा हर जगह पर मदद नहीं कर सकता। आपके अपने कोई जगह है जहां आपने मदद करनी होती है, मेरे अपने हैं, लेकिन ना करना वो कोई मसला नहीं, कोई बात नहीं, लेकिन मुखालफत करना एक अच्छे काम की। देखो ना, ये हजरत अली रजी अल्लाह तआला का कौल है कि किसी ने पूछा इमाम अली के अच्छे और बुरे की किस तरह पहचान करें, तो उन्होंने फरमाया कि जो बंदा आसानियां पैदा करता है वो अच्छी नस्ल का है, वो जो परेशानियां पैदा करता है वो मतलब गलत नस्ल का है, यहां से पहचान होती है। तो मैं तो हमेशा आप गवाह हैं कि आप जब किसी की सिफारिश करते हैं यार उसका ये कर देना, तो मैंने कभी ना नहीं की। मस्जिदों का हो, अपने जो हमारे जो कम्युनिटी है उसका हो, अत्तल वसा यही कोशिश करते हैं कि किसी का काम हो जाए, ना हो जाए ना हो, लेकिन किसी को परेशान नहीं करना। तो ये थोड़ी अपने लिए मैंने तमीद बांधी कि लोगों को जो नहीं जानते उनको पता हो कि मैं पैसे की परवाह नहीं करता, जो बंदा लोगों की मदद करता है वो शौकत खानम से कैसे कोई खुर्दबूद कर सकता है।
0: देखो नहीं, नहीं, इस तरह की कोई बात मेरे कानों में आज दिन तक किसी ने ना डाली है ना किसी ने की है।
1: तो मुझे एक दो बंदे ने ऐसे कहा जी फलां बंदा कह रहे, बाद में जब बैठेंगे तो बात करेंगे, बात कुछ नहीं, ये हसद होता है, कुछ ना कुछ लोग कर जाते हैं, लेकिन अल्हम्दुलिल्लाह अक्सरियत, मैं कहता हूँ कि 99% लोग अच्छे हैं हमारे कोपनहेगन में, हमारी मदद भी करते हैं, सलाह सफाई भी करते हैं, कुछ चंद हैं जो हौसला शिक नहीं करते हैं, लेकिन अल्लाह पाक उनको भी हदायत दे, ठीक है, हम तो दुआ कर सकते हैं उनके लिए। दूसरी बात यह है कि आपने पीटीआई का हवाला दिया, तो वो देखिए मैं इतना एक्टिव नहीं हूँ पीटीआई में, लेकिन ये मुझे ज्यादा अच्छा लगा क्योंकि इसमें जब से मैंने देखा कि एक कमरे में, लाहौर की बात कर रहा हूँ, एक गरीब बच्चा लेटा हुआ है छोटी उम्र का, मेरे ख्याल 8-10 साल का होगा, तो वो दूसरी साइड उसी कमरे में एक बड़ा अमीर बंदा था कोई, मैं जानता नहीं था दोनों को, वैसे विजिट किया तो अमीर और गरीब एक ही कमरे में लेटे हुए थे, एक जैसा लिबास उन्होंने जो हॉस्पिटल का होता है, एक जैसा खाना, हर चीज। ये देखकर मुझे बहुत ही ना अच्छा लगा और उस दिन के बाद मैं ज्यादा इस हॉस्पिटल का मतलब के फैन हो गया। तो ये कुछ अन बातें थी, इसलिए मैं शौकत खानम की आमी बार ली के ठीक है, वो पूछते रहते थे कोई बंदा आमी नहीं बढ़ता था क्योंकि आजकल आपको पता है कि फंड रेजिंग करनी कितनी मुश्किल है, ना कोई बैंक मोबाइल पे देता है, ना कोई गवर्नमेंट की तरफ से जो चिल्ले से होता है वो देता है, बड़ी मुश्किल से हम काम करते हैं। ये क्योंकि स्कैंडिनेविया का एक बना हुआ इदारा, तो उसके अंदर ही हम काम करते हैं। तो ये जो छोटा सा इवेंट हुआ, लोग खुश हुए क्योंकि हॉल वगैरह अच्छा था, तो इस लोगों ने एंजॉय भी किया, थोड़े बहुत पैसे भी दिए, खाना वगैरह इकट्ठा खाया, 2-3 घंटे हमारे अच्छे गुजर गए, तो हमें तो अच्छा लगा। तो बहरहाल ये जो कलेक्शन हुई उसके तो बाद में अभी कुछ लोग ऐलान करते हैं, आस्ता आस्ता देते हैं, वो जो हमारे पास कोई इस तरह का वो कार्ड सिस्टम या टर्मिनल नहीं होता, अब अभी उसी वक्त ले लें, लेकिन हमारे पास था वो जो कहते हैं मोबाइल पे, तो उससे ज्यादा काम होता है, लेकिन कुछ बड़ी रकम जो है वो नहीं कर सकते। तो आहिस्ता आहिस्ता इंशाल्लाह 2-3 हफ्ते तक, कभी कभी 6 महीने भी लग जाते हैं, क्योंकि हमारे लोग थोड़े से स्लो भी हैं और आहिस्ता आहिस्ता पैसे देते हैं, थोड़ा थोड़ा करके देते हैं, हर बंदा एकदम पैसे नहीं दे सकता। बहरहाल अल्हम्दुलिल्लाह अच्छी जो हमारा अंदाजा है कि ठीक हो गया, जितनी हमारी थी उम्मीद उस पर यानी कि लोग पूरा उतरे हैं, अल्हम्दुलिल्लाह ठीक है, लोगों ने
0: मतलब 1-2 लाख कह सकते हैं।
1: हाँ इतना लाख से तो ऊपर ही होगा, लेकिन इतना हम रेडियो पर नहीं कहना चाहते क्योंकि सख्तियां हो रही हैं, इसलिए ज्यादा आपको भी नहीं,
0: कानून की पाबंदी करें, कानून होता है।
1: बिल्कुल बिल्कुल, इसलिए हम तो आपको पता है कि 3-4 साल पहले कितनी ज्यादा फंड रेजिंग होती थी, हर मतलब महीना कोई ना कोई होता था, लेकिन अब खत्म हो रहे हैं, आहिस्ता आहिस्ता खत्म हो रहे हैं। ये हमारी बेवकूफी है, ये जो हमारे अपने ही ये गंदी नस्ल के जो लोग हैं प्रोपेगेंडा करते हैं, उनको शिकायतें, उनको बकायदा सबूत देते हैं टैक्स वालों को, आपको मतलब कि मुझे सवाल पूछे गए, या अपने ही बंदे देते हैं ना वीडियो उनको देते हैं, वो तो गोरे तो नहीं बैठे होते इधर, तो इससे आपको हैरानगी होगी कि कितने मतलब कमीने घटिया लोग हैं ये हमारे, कि देखो आप सपोर्ट नहीं कर सकते। ये शौकत खानम की बात नहीं कर रहा, ये मशनू के भी बात कर रहा हूँ, और भी ऐसे ऐसे जो हमारे बेगैरत लोग जो है उनको सबूत पेश करते हैं, देखो जी हमारा इमाम ये कहता है, उसने ये कहा, ये बच्चों के वाले से ये किया, तो फंड रेजिंग करते हैं, ये मनी लॉन्ड्रिंग करते हैं, ऐसे ऐसे घटिया मतलब ये लोग ये प्रोपेगेंडे करते हैं कि मैं हैरान हूं जो सुनकर, तू अच्छा काम नहीं कर सकता, तू बुरा तो ना करो। लेकिन फिर मैं वही बात करता हूँ, हम दुआई करेंगे अल्लाह पाक इनको हदायत दे। तो बाकी और सुनाए, सब ठीक चल रहा है?
0: आप इस पे एक चीज जो है ना ये किया करें, जब आपका मोबाइल पे होता है ना, मोबाइल पे तो अकाउंट में चला गया, बाकी बंदे यहाँ हमारे रूटीन में आते हैं जी, इतना हमारा लिख दें, इतना हमारा लिख दें, फिर वो देते भी नहीं, तो देखने वाले सुनने वाले तो ये कहते हैं यार इन्होंने पैसे दे दिए, वो पैसे देते भी नहीं।
1: नहीं ये बात ठीक है, आपको पता है कि कुछ लोग ऐसे होते हैं जिनको ऐलान करने का शौक होता है, और कुछ लोग होते हैं ऐलान करके फिर आस्था से देते रहते हैं, ये भी ठीक है, लेकिन इधर काफी सारे लोग ये भी हैं कि ऐलान करके फिर चले जाते हैं, भूल जाते हैं, फोन भी नहीं उठाते, ये ऐसे भी लोग भी हैं हमारे दरमियान, बात ठीक है आपकी, लेकिन बता क्या कर सकता है, किसी जबरदस्ती तो नहीं कर सकता ना।
0: और ये जो आपके हमेशा अखराजात होते हैं, जो मेहमान होते हैं, ये आपका अखराजात नहीं होते, जो आपकी तंजीम है या सिस्टम है, वो मेहमान खुद भेजते हैं, आप नहीं चूज करते?
1: नहीं नहीं वो खुद भेजते हैं, और उनके टिकट्स वगैरह जो होते हैं होटल वगैरह वो बुक करते हैं, तो हमारे जो पीटीआई डेनमार्क की जो टीम है वो एक ही हमारी तकरीबन अक्सरियत की यही राय होती है कि जो इधर के जो अखराजात हैं, बाकी जो है काफ़ी चीज़ें हो जाती हैं, देखो हाल का खर्चा होता है, साउंड सिस्टम होता है, खाना पीना होता है, 300 بندے کے لیے کھانا پینا کرنا بندوبست کرنا آسان کام نہیں ہے, یہ ہم اپنے جیب سے ادا کرتے ہیں یا جاتے ہیں ان لوگوں کے پاس جو کاروبار ہے, کہتے ہیں یار کوئی تھوڑا بہت ہمیں مطلب اسپانسر کر دو. تو اسپانسر تو رائے صاحب کوئی نہیں کرتا, یہ تو جی کو جی ہے. میں جس کے پاس جاتا ہوں وہ مجھے خالی نہیں بھیجتا, لیکن کیونکہ جب وہ میرے پاس آتے ہیں تو میں بھی ان کو خالی نہیں بھیجتا, اس لیے اس طرح ہی ہوتا ہے. تو وہ کر لیتے ہیں, وہ جتنے اخراجات ہوتے ہیں وہ ہم خود برداشت کرتے ہیں, کوئی دے دے تو ٹھیک ہے, نہ دے تو باقی ہم آپس میں ڈیوائڈ کر لیتے ہیں. تو یہ ہے طریقہ کار, شروع سے لے کر جتنے بھی فنڈ ریزنگ ہوئی ہے, چاہے پی ٹی آئی کے والے سے ہوئی ہے یا اس سے پہلے دوسرے بھی جو ہمارے آپ کو پتہ ہے گیا جب سیلاب وغیرہ آتا ہے اس میں بھی اکٹھے کیے, پھر بہت زیادہ پیسہ ایک دفعہ اکٹھا کیا تھا جب زلزلہ آیا تھا 2008 میں, آپ کو یاد ہوگا, تو ہم نے بہت سارے پیسے اکٹھے کیے کیش. تو پھر ہم نے میاں منیر صاحب کو پاکستان بھیجا تھا, وہ لے کر گئے تھے کیش. تو پھر ان لوگوں کو 50-50 ہزار, خاص کر کشمیر میں زیادہ ادھر ہی زیادہ نقصان ہوا تھا. تو ہم نے بہت سارے, ہر صرف شوکت خانہ میں نہیں پیسے اکٹھے کیے, ہر جہاں بھی ضرورت پڑی ہماری ہم نے آواز بلند کی. ڈیم کے حوالے سے گورنمنٹ پاکستان کی بہت مدد کی, اور یہ ہم نے ایمبیسی آف پاکستان جو ہماری اس وقت جو ذوالفقار گردیجی صاحب تھے انہوں نے مجھے بلا کر ایک سائٹ پر میرے کان میں کہا, دیکھیں آپ فنڈ ریزنگ کر سکتے ہیں تو پلیز, یہ الفاظ تھے ان کے, پلیز یہ ڈیم کے لیے کچھ کریں. تو ان کے کہنے پر پھر ہم نے وہ ڈیم کا, آپ بھی ادھر موجود تھے, تو کتنا یعنی کہ پیسہ ہم نے بھیجا اس وقت, جو میں نے اپنے اکاؤنٹ سے اس دن جو رقم کٹھی ہوئی تھی وہ تقریباً $100,000 تھی. $100,000 نام لینا بڑا آسان ہے, لیکن $100,000 پاکستان گورنمنٹ کے اکاؤنٹ میں بھیجنا آسان کام نہیں. ٹھیک ہے, انہوں نے اکاؤنٹ بند کر دیا ہم نے جو کھولے تھے, کیونکہ وہ بینک والے بھی ڈر گئے, ایک دن میں اتنا زیادہ پیسہ انہوں نے جمع کر لیا. الحمدللہ بڑے بڑے کام کیے ہیں, لوگوں نے ساتھ دیا, یہ لوگوں کی وجہ سے ہوتا ہے نا, جو ٹرسٹ کرتے ہیں ہم پر, بندہ کچھ نہیں کرتا.
0: ایوب صاحب اس میں کوئی شک نہیں ہے, اس پر کسی کو آپ پر ڈاؤٹ نہیں ہوتا, کیونکہ جو خود دینے والا ہوتا ہے وہ کسی کا کیا کر سکتا ہے. یہ ایک الزامات تو ہو سکتے ہیں, بات اپنی ضد کی وجہ سے جو ہے وہ کر سکتا ہے, اس میں کوئی ایسی بات نہیں ہے. لوگ کرتے بھی رہتے ہیں, باتیں کرتے بھی رہتے ہیں, لیکن آپ کی جو ایک طبیعت ہے, آپ کا جو پریکٹیکلی ماحول جو ہمیں نظر آتا ہے, جو ہم نے آپ کو دیکھا ہے, تو یہ اس طرح کا کوئی الزام آپ پر نہیں ہے کہ آپ اس میں جو فنڈ ریزنگ میں جو ہے کوئی کام کریں گے, یہ آپ کی طبیعت بھی نہیں ہے. دوسرا جو سیاسی بات کرتا ہوں, سیاسی بات اس لیے کہ اس میں زیادہ تر لوگ پی ٹی آئی کے ہوتے ہیں, کہ یہ 12 مہینے اس کاز کو زندہ رکھا جاتا ہے, اس سے پارٹی کا بھی جو ہے وہ چرچا رہتا ہے کہ یہ جو ہے پی ٹی آئی کر رہی ہے فنڈ ریزنگ جو ہے وہ ڈنمارک میں, سویڈن میں, ناروے میں, فرانس میں.
1: کیونکہ ہماری ٹیم کو آپ ساروں کو تقریباً جانتے ہی ہیں, دیکھو پی ٹی آئی کے آلموسٹ پی ٹی آئی کے ہیں, اور لیکن وہ ایکٹیو پی ٹی آئی کے تھے کبھی تو جس طرح میں تھا, لیکن دوسرے لوگ بھی ہیں جو فار ایگزامپل جس کو نون لیگ کو سپورٹ کرتے ہیں وہ بھی ہیں ہماری ٹیم میں. آپ کو حیرانگی ہوگی, وہ بھی ہے, میں آپ کو بتاؤں گا. دیکھو ادھر تو نہیں بتا سکتا, لیکن میں آپ کو بتاؤں گا, آپ کو اندازہ ہو جائے گا, پھر آپ جانتے بھی ہیں 2-3 لوگوں کو. تو اس طرح ہم نے بیلنس رکھا ہوا ہے, چاہتے کچھ بندے ایسے بھی ہوں جو پی ٹی آئی کے نہ ہوں, ہم تو چاہتے ہیں اور بھی آئیں, لیکن وہ نہیں آنا چاہتے ہیں. لیکن آئندہ انشاءاللہ ہماری ٹیم بڑی ہوگی, ہر سال بڑی ہوتی ہے, ایک تو بندہ اضافہ ہوتا ہے. تو ہماری یہی خواہش ہے کہ جو بندے نیوٹرل لوگ ہیں وہ بھی آئیں, تو آئیں گے انشاءاللہ.
0: ایوب صاحب آخر میں کوئی اپنی کمیونٹی کو پیغام دینا چاہیں؟
1: پیغام یہی ہے رائے صاحب کے, دوسروں کے لیے اچھا سوچیں, آسانیاں پیدا کریں, اور ہمیں اس چیز کی سخت ضرورت ہے ڈنمارک میں, کیونکہ ہمارے خلاف جو قانون ہے سخت سخت سخت ہوتے جا رہے ہیں, یہ آپ کو اچھی طرح اندازہ ہے, تو ٹائٹ پر ٹائٹ کیے جا رہے ہیں. اس لیے ہمیں آپس میں مل کر رہنا, اتفاق میں رہنا بہت ضروری ہے, اور جو مشکلیں آ رہی ہیں آپ کو پتا ہے, نہ کوئی ماں باپ کا ویزا نہیں لگ سکتا, خونی رشتوں کا, یعنی کہ جو ادھر لڑکیاں آئی ہیں یا لڑکے آئے ہیں ان کے والدین پاکستان میں, یہ ساری فیملی نہیں جا سکتے, ان کے والدین بوڑھے ہو چکے ہیں, وہ ادھر بلاتے ہیں لیکن ویزا نہیں لگتا, وہ ریجیکٹ کر دیتے ہیں. دیکھو یہ پہلے نہیں ہوتا تھا, اب یہ بھی ہونا شروع ہو گیا, تو اس لیے ہم اتفاق کر کے اس کا کوئی نہ کوئی حل نکال سکتے ہیں. لیکن جب ہم خود ہی شکایتیں کریں گے, خود ہی ایک دوسرے کی ٹانگیں کھینچ جائیں گے, تو پھر ایسا ہی ہوتا جائے گا. تو میرا پیغام یہی ہے کہ ایک دوسرے کے لیے اچھا سوچیں, ایک دوسرے کے لیے آسانیاں پیدا کریں اور مل بیٹھیں اتفاق سے. کوئی فنڈ ریزنگ کرتا ہے اسے جائیں, تھوڑا بہت مطلب دیں, نہیں دے سکتے موبائل پے کر دیں, کچھ نہیں کر سکتے ان کو دعا دیں, لیکن منافقت نہ کریں, ان کو مطلب مشکل میں نہ پیدا, مشکل ان کے لیے پیدا نہ کریں. بس یہی میرا پیغام آج کا. تو بہت شکریہ, میں نے بہت دور جانا, یوزگو 100 کلومیٹر ہے.
0: چلیں, وہ ظاہر ہے آپ کا کام بھی اس طرح کا ہوتا ہے, لوگ بلاتے ہیں دوسرے اپنے معاملات کی چھٹی کا دینا. آپ کا بہت شکریہ ایوب صاحب,
1: بہت شکریہ. ٹھیک ہے, اللہ حافظ.
0: اللہ حافظ. اللہ حافظ. سامعین ناظرین, یہ تھے چودھری ایوب صاحب جو کہ بتا رہے تھے. سامعین ناظرین, ہمارا کام ہے پوچھنا, انفارمیشن دینا. تو میں سمجھتا ہوں کہ ویسے بھی کسی پر الزامات جو لگانا کوئی اچھی بات نہیں ہے جب تک آپ کے پاس کوئی ثبوت نہ ہو. انہوں نے ایک بات بڑی اچھی کی کہ ہمارے قانون سخت ہو رہے ہیں, بن رہے ہیں, ہمیں اس طرف توجہ دینی چاہیے, اتفاق میں رہنا چاہیے. لیکن جب آپ اپنی ملکی سیاسی پارٹیوں میں تقسیم ہو جائیں گے, ان کی حقوق کی فائٹ کریں گے, جب آپ عمران خان صاحب کے حقوق کی فائٹ کرتے ہیں, نواز شریف صاحب کے حقوق کی فائٹ کرتے ہیں, مولانا فضل الرحمان صاحب کے حقوق کی بات کرتے ہیں, ڈاکٹر طاہر القادری صاحب کے حقوق کی بات کرتے ہیں, پیپلز پارٹی کے حقوق کی بات کرتے ہیں, زرداری صاحب کے حقوق کی بات کرتے ہیں, نیمڈ کوئی بھی ہو, کسی کے بھی حقوق کی بات کرتے ہیں, تو جن کے حقوق کی آپ بات کرتے ہیں ان میں ایک بندہ بھی غریب آپ کو نظر آتا ہے؟ ان کے بہن بھائیوں میں, ان کے رشتہ داروں میں کوئی بندہ ایسا نظر آتا ہے جس طرح یہاں سوشل لینے والے تھے؟ ان کا تو کوئی بندہ ارب پتی کھرب پتی, بڑے گھر ان کے ہوتے ہیں. تو یہ بات مجھے اچھی لگی ہے کہ ہمیں یہاں اتفاق میں رہنا چاہیے. ہمارے کیٹاگری 5 کے معاملات ہیں, اس کو ہم نے شروع کیا ہوا ہے. تو آہستہ آہستہ اپنا جو کام ہے, یہاں اس ملک میں رہتے ہیں, بچوں کا مستقبل ہے, پیارا ہمارا وطن پاکستان ہے, وہ ہماری جند جان ہے. لیکن اب ان بچوں کی جو جند جان ہے, وہ ہم نے ان کو بتانی ہے کہ پاکستان سے ہم آئے ہیں, تو ان بچوں میں وہ محبت بھی ڈالنی ہے. لیکن اس ملک میں یہ بچے پیدا ہوئے ہیں, اس کی سیاست کی طرف ان کو راغب کرنا چاہیے. دلیلیں دینا, دلائل دینا تو بڑا اچھا آسان کام ہے, لیکن پریکٹیکلی کام کرنا جو ہے وہ بہت مشکل ہوتا ہے. ووٹ ہم ڈالتے نہیں ہیں, ہم ڈیوائڈ ہو جاتے ہیں. ابھی میں آپ کو مالمو کی سٹوری سناؤں گا, اس میں بہت ساری چیزیں بریک کروں گا. میں آپ کو بتاؤں گا کہ الیکشن لڑتے وقت ہماری نیت پیچھے کیا ہوتی ہے, اب گیم کس طرح کھیلتے ہیں. تو جب ہم اپنے دل سے اپنا بت ہی نہیں نکالتے, بت کو ہی نہیں گراتے, جو بت ہم نے اندر پالا ہوتا ہے اس بت کے پیچھے ہم چلتے ہیں. تو سامعین ناظرین, ہمارے ساتھ ساتھ رہیے گا.
2: FM 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے.

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: औज़ु बिल्लाहि मिन शैतान रजीम। सब नाज़रीन, ये मिला जुला इन्फॉर्मेशन का प्रोग्राम है, जिस तरह हमने बताया था कि हमारा स्पेशल प्रोग्राम होगा और ये इन्फॉर्मेटिव प्रोग्राम है। इसमें वो इन्फॉर्मेशन होती है जो हर मरीज चाहता है, मरीज हर तो मरीज नहीं होता लेकिन जानकारी जो है वो चाहता है। इस वक्त हमारे साथ जो शख्सियत है, इससे मीडिया से भी इनका ताल्लुक है, तालीम के शोबे से भी इनका ताल्लुक है, और ये स्टेट सेक्रेटरी अक्सर जो है वो नज़र आते हैं, और इनको जो है स्टेट सेक्रेटरी के नाम पर एक लोगो इनका बन गया है कि ये अच्छे स्टेट सेक्रेटरी होते हैं। मेरी मुराद है रिजवान भाई। रिजवान भाई, एक बार फिर आपको खुश आमदीद कहते हैं।
2: जी बहुत बहुत शुक्रिया, और बड़े कीमती अल्फाज बोले आपने, मैं इस काबिल तो नहीं था लेकिन
1: नहीं, रिजवान भाई आप डिजर्व करते हैं, आप एक पढ़े लिखे, मेरे लिए तो जवान नौजवान ही है, गो कि आप खुद बच्चों वाले हैं लेकिन मेरे लिए नौजवान ही है। आप जो है ना काम करते हैं और दर्दे दिल भी रखते हैं, सोशल काम करते रहते हैं, लोगों की हाथ बंद करके मुट्ठी जो है इमदाद भी करते रहते हैं, लेकिन एक मर्ज, एक ऐसा मर्ज है जो कि मूजी मर्ज है। मूजी मर्ज के लिए जो है बहुत कम लोग जो है, बहुत कम अस्पताल बनाए जाते हैं
2: जी।
1: तो कैंसर भी एक ऐसा मूजी मर्ज है जो ला इलाज है। अब तो इलाज इसका होता रहता है लेकिन एंड पे जाके जो है ना ये इलाज जो है फिर मुश्किल पड़ जाता है। तो रिजवान भाई, ये फंड रेजिंग के प्रोग्राम चलते रहते हैं, शौकत खानम एक बड़ा नाम है, छोटा नाम नहीं, इसको सियासत की नज़र से नहीं देखना चाहिए, इसको शौकत खानम की नज़र से देखना चाहिए, कैंसर अस्पताल की नज़र से देखना चाहिए। शौकत खानम को भी छोड़ दे लेकिन इसमें जो मरीजों का इलाज होता है उस चीज़ को देखना चाहिए। तो यहाँ हमेशा हर साल फंड रेजिंग होती है और अब हमेशा आप फंड रेजिंग में जो है वो स्टेज सेक्रेटरी ही नज़र आते हैं। आप बताना पसंद करेंगे जो फंड रेजिंग का प्रोग्राम हुआ है कहाँ आजकल में?
2: हाँ जी, आजकल में ये सुबह में हुआ है, ये 17th को, सितंबर को ये प्रोग्राम हुआ है, और इसमें जो है वो पाकिस्तान से जो गेस्ट आई हुई थी हमारी, जो इसके रिप्रेजेंट कर रही थी शौकत खानम को, उसमें एक डॉक्टर साहब आए हुए थे, मोहम्मद आलम साहब, और एक जो टीवी आर्टिस्ट हैं हरीम फारूक, वो आई हुई थी, जिन्होंने मिलके हमारे साथ ये प्रोग्राम किया है। और ये प्रोग्राम भी माशाल्लाह बाकी प्रोग्राम्स की तरह अच्छा गया है, लोगों ने बहुत इसको सराहा भी है और लोगों ने इसमें जो है हमारे साथ फंड रेजिंग में हमारे साथ तावन भी किया है।
1: रिजवान भाई, हमेशा अच्छा होता है, इस दफा अच्छे से क्या मुराद लेते हैं आप?
2: इस दफा अच्छे से, जैसा मैंने कहा, जिस तरह हर दफा होता है, इस दफा भी अच्छे से मुराद मैंने यही ली है कि लोग बड़े, जो हमारे ऑडियंस हैं माशाल्लाह, इन लोगों में तो हम इतने सालों से रह रहे हैं, इन्होंने बहुत ही सुकून से वो जो डॉक्टर साहब ने प्रेजेंटेशन दी थी वो सुनी, और पाकिस्तान में जो इस वक्त कैंसर के पेशेंट्स की जो तादाद, बढ़ती हुई तादाद है, और उसके बारे में सुना, साथ ये भी उन्होंने बताया डॉक्टर साहब ने कि इसकी वजह से हमें कितने जो है वो अस्पताल के अंदर जो है वो अरेंजमेंट करने पड़ते हैं, और हमारे जो पूरी दुनिया से जो शौकत खानम को फंडिंग जा रही है और इंटरनली पाकिस्तान से जो लोग फंड कर रहे हैं उसकी कितनी अहमियत है। तो ये कुछ फिगर्स उन्होंने दी थी, जिसमें मतलब सिर्फ एक जो फिगर मैं ये बताऊंगा कि 4,300 करोड़ रुपया साल का बजट है शौकत खानम का।
1: एक बार दोबारा रिपीट करें,
2: 4,300 करोड़, यानी 43 बिलियन रुपीस
1: साल का बजट है। अच्छा खासा बजट है, बड़ा मजबूत बजट है,
2: और ये इतना महंगा इलाज है कैंसर का, इतना महंगा इलाज है कि मतलब आम बंदा इसको अफोर्ड भी नहीं कर सकता है। तो ये मतलब हमारे सबकी जिम्मेदारी है कि हम इसके साथ वो चलें। अगर आप डेनमार्क की बात करते हैं तो मैं अगर आपको डेनमार्क के बारे में कुछ बताऊं तो वो ये है कि हमारे यहाँ पे जो इसको लीड कर रहे हैं मिशन को, वो अयूब, मोहम्मद अयूब साहब हैं, ये प्रिंटो प्रेस वाले, और इनकी सरबराही में हमारी पूरी टीम काम करती है, और मुझे इतनी खुशी है कि इस तरह के लोग राजा साहब यहाँ पे मौजूद हैं जो कि इनिशिएटिव लेते हैं, हालांकि खुद भी ये सब हम लोग मसरूफ हैं, काम करते हैं, लेकिन हम एक छतरी के नीचे सारे जो है हम काम करते हैं, क्योंकि हमें ये पता है कि हमने यहाँ से फंड रेजिंग करके लाजमी तौर पे पाकिस्तान भेजनी है, अदरवाइज यहाँ सारे मुल्कों की तरह।
1: رضوان بھائی بڑا اچھا کہا تھا، لیکن یہ چھتری جو ہے یہ پی ٹی آئی کی چھتری کیوں ہوتی ہے؟ یہ تو سب کے لیے چھتری ہونی چاہیے۔
2: یہ بالکل ہی انتہائی غلط پرسیپشن کریٹ کی ہوئی ہے لوگوں نے شوکت خانم کا۔ ایز اے میٹر آف فیکٹ اٹ ہیز نو کنیکشن وتھ پی ٹی آئی۔ نو، یہ ضرور ہے کہ پی ٹی آئی کے جو لوگ جو پی ٹی آئی میں کام کرتے ہیں یا ان کے چاہنے والے ہیں، جو ان کے کارکن ہیں، وہ شوکت خانم کے ٹیم میں بھی کام کرتے ہیں، لیکن اگر آپ ایک دو دفعہ تشریف لائیں تو آپ دیکھیں کہ کتنے زیادہ لوگ ہیں جو کہ دوسری پارٹی سے تعلق رکھتے ہیں، وہ بھی ہمارے ساتھ کام کر رہے ہیں۔ تو یہ ایک پرسیپشن راج صاحب ڈیولپ ہوئی ہے۔
1: یہ اپنا کہنا رضوان بھائی، اگر آپ بتا دیں جو آپ کی یہ فنڈ ریزنگ ٹیم ہے، جو اس میں شوکت خانم کی جو افیشیل ٹیم یہاں کی بنی ہوئی ہے چودھری ایوب صاحب کی چھتری کے نیچے، ذرا ان کے نام تو سنائے ہمیں۔
2: ان کے مین جو نام ہے وہ چودھری ایوب صاحب سے تو میں سٹارٹ کرتا ہوں، اس کے بعد جو ہے وہ آتا ہے عامر درانی صاحب کا نام آتا ہے، میرے دوست ہیں، بھائی ہیں، عمران محبوب ہیں، محسن ملک ہیں، ذوالفقار علی سندھو ہیں، جوید اقبال صاحب ہیں، اور اس کے علاوہ مظہر ملک صاحب ہیں جو کہ بڑے پرومیننٹ فگر ہیں ہمارے پی ٹی آئی کے کام کرنے والوں میں سے۔ پھر دو خواتین ہیں، اور اس طرح طلعت صاحب ہیں، اس طرح فیصل صاحب ہیں، اور بھی کافی ایسے لوگ ہیں جو نیا انکلوژن ہوا ہے جن کے
1: بارے میں اپنا کیا نام ہے۔ رضوان بھائی، اگر ان چیزوں سب کو دیکھا جائے تو یہ سارے پی ٹی آئی کے سرکردہ لوگ ہیں۔ ایوب صاحب تین بار صدر بنے یا چار بار صدر بنے، عامر صاحب جو ہے وہ سیکرٹری جنرل ہیں پی ٹی آئی کے بنے یا بھی ہیں، اسی طرح عمران محبوب صاحب ہیں، یہ صاحب کا صدر ہیں، جو بھی آپ نام لیں گے تو یہ سارے پی ٹی آئی کے لوگ ہیں۔
2: نمبر ایک تو یہ جی کہ دو تین ایسے لوگ ہیں جن کے میں نام بھی نہیں لے سکا، مجھے یاد نام نہیں یاد نہیں، جو نیا انکلوژن ہوا ہے وہ بالکل وہ پی ٹی آئی کے نہیں، ان کا پی ٹی آئی سے کوئی تعلق نہیں ہے، میں آپ کو نام بھی ان کے بھیج دوں گا۔ نمبر ایک۔ نمبر دو بات یہ ہے کہ پی ٹی آئی کے جو لوگ ہیں وہ شوکت خانہ میں، اگر آپ پروگرام میں تشریف لاتے ہیں تو آپ دیکھتے پروگرام میں، پورے پروگرام میں پی ٹی آئی کا پی کا بھی ذکر نہیں ہوا نہ کسی کا۔ ہاں یہ ضرور ہوا ہے کہ جنہوں نے پی ٹی جس جنہوں نے یہ شوکت خانہ کو بنایا ہے وہ کتنا عظیم آدمی ہے۔ دیکھیے جب شوکت خانہ میں لوگ علاج کر رہے ہیں، یہ بالکل آپ وہی بات کر رہے ہیں، میں آپ کو تھوڑی سی تفصیل بتاؤں۔ جب شوکت خانہ میں میں فرض کریں میں مسلم لیگ کا جو ہوں، میں کارکن ہوں یا مسلم لیگ کو پسند کرتا ہوں، تو مجھے اگر خدا نہ خواستہ یا میری فیملی میں سے اگر کسی کو ایسا مرض ہو جاتا ہے تو جب میں شوکت خانم جاؤں گا تو وہ میرے سے یہ نہیں پوچھیں گے کہ تم پی ٹی آئی کے ہو کہ مسلم لیگ کے ہو کہ کاف لیگ کے ہو کہ ڈی لیگ کے ہو کہ جی لیگ کے ہو۔ انہوں نے مجھے ویلکم کرنا ہے اور انہوں نے میرا جان بچانے کی پوری پوری کوشش کرنی ہے۔ تو بائسنس کا اگر آپ ذکر کر رہے ہیں راجا صاحب، تو مجھے آپ یہ بتائیے کیا آپ کے نزدیک ایسی کوئی، آپ بھی ماشاء اللہ صحافی ہیں، کوئی ایسی مثال ہے کہ کوئی شوکت خانہ میں علاج کرانے گیا اور اس کو صرف اس وجہ سے نکال دیا گیا کہ وہ کسی دوسری سیاسی جماعت سے تعلق رکھتا تھا؟ یور آنسر ول بی بگ نو۔ مجھے آپ بتائیے،
1: کینسر کا جو مریض ہے نا، اس کے لیے کوئی پارٹی نہیں ہے، کوئی کچھ نہیں ہے۔ جو کینسر کے لیے دیکھیں، ایک ہوتا ہے بینیفیشری جس کے نام سے بنتا ہے، جس طرح نواز شریف صاحب نے اپنا کوئی ابھی اسپتال بنایا ہے، پیسے گورنمنٹ کے یا ان کی اپنے جیب سے لگے، اسی طرح کچھ چندے سے اسپتال بنا ان کی جیب سے لگے یا دوسرے لوگوں نے پیسے دیے۔ کوئی اسپتال جو حکومت کی طرف سے جو ہے نا وہ نہیں بنا، حکومت وزارت عظمیٰ میں رہے، عمران خان صاحب بھی رہے، نواز شریف صاحب بھی وزیر اعظم رہے، اسی طرح پیپلز پارٹی کے پاس بھی وزارت عظمیٰ رہی اور دوسری جماعتوں کے پاس بھی پاوریں رہیں، طاقتیں رہیں، تو انہوں نے کچھ سرکاری سطح پر کوئی جو ہے نا اس طرح کا اسپتال نہیں بنایا۔ اگر کسی شخص نے اپنی ماں کے علاج سے متاثر ہو کر چندہ اکٹھا کیا تو اسپتال بنایا، بہت اچھی بات ہے، سب نے سرا اس کو، کہیں بھی اس کی کوئی مخالفت کرتا ہے تو میں نے سمجھتا کہ کینسر اسپتال کی مخالفت کرنی چاہیے۔ اگر آپ کے پاس چندہ دینے کے لیے ایک روپیہ ہے تو آپ ایک روپیہ دیں، دو روپے ہیں دو روپے دیں، فالتو جتنے ہیں آپ ضرور دیں، یہ انسانیت کا علاج ہے۔ لیکن سرکاری سطح پر یہ علاج نہیں ہوتا، اس کے سارے بینیفیشری جو بھی یہ کام کرتے ہیں بینیفیشری وہی لوگ ہوتے ہیں۔
2: اللہ تعالیٰ ایسے بیٹوں کو ہماری قوم میں بار بار پیدا کرے۔ اور میں صرف آپ سے یہ بات پوچھنا چاہتا ہوں کہ یہ شوکت خانم جو آپ کے پاس بہت نالج ہے، یہ کتنے سالوں میں بنا تھا؟ آپ کے پاس فگرز ہوں گی، کتنے سال لگے تھے؟
1: بڑا ٹائم لگا جی، یہاں تو بچوں نے کھڑے ہو کر، اسکول کے بچوں نے کھڑے ہو کر چندہ دیا، لائن میں کھڑے ہو کر چندہ دیا۔
2: تو آپ مجھے بتائیں کہ اگر، اب میں سیاست کی طرف ایسی بات لے کے جانا نہیں چاہتا، لیکن اگر صرف 3.5 سال کے لیے عمران خان صاحب حکومت میں آتے ہیں، وہ 3.5 سال میں ایسا کون سا نیا اسپتال حکومت کی طرف سے کھڑا کر سکتے ہیں؟ جبکہ سارے ان کے اپوزیشن تو ہر جگہ ہی خیر ہوتی ہے. اسی لیے یہ پروجیکٹس بہت لمبے ہیں, یہ ٹائم ٹیکنگ ہیں. اسی وجہ سے جو آپ نے کہا وہ بالکل ٹھیک ہے, جو بھی حکومت میں آتا ہے, جن لوگوں کے پاس لمبی بھی حکومت رہی ہے, جن کے پاس اتنے تر سالوں سے رہی ہے, وہ کیوں نہیں بنا سکتے؟ کیونکہ یہ کوئک ووٹنگ نہیں ہے سر. وہ بناتے ہیں ادھر ادھر کے برج وغیرہ یہ بنا دیے تو اس میں ان کو جو ہے وہ ایکسٹرا جو ایک وہ مل جاتا ہے کہ اس کا ریزلٹ جو ہے وہ اچھا آتا ہے. فائدہ مند بھی ہیں لیکن کچھ پروجیکٹس ان سے بھی زیادہ فائدہ مند ہوتے تھے, جس طرح ہیلتھ ہے, جس طرح آپ کہہ رہے ہیں ایجوکیشن ہے. تو میں ابھی بھی یہ کہوں گا, لیکن ہم بہرحال میرا چونکہ آج کل پاکستان کی سیاست سے اتنا تعلق نہیں ہے.
1: نہیں, آپ سیاست نہیں کرتے. آپ دیکھیں نا, حال ہی میں جو ہے وہ نون لیگ کی وزیر اعلیٰ ہے پنجاب کی, تو انہوں نے 3 کروڑ یا 3.5 کروڑ کا جہاز جو ہے وہ کرائے پہ لیا, کرایہ اس کا دیا, تو انہوں نے اس کی پیمنٹ بھی کر دی. اگر لیڈران اگر اتنے امیر ہو جاتے ہیں تو پھر یہ فنڈ ریزنگ وغیرہ چھوڑ دینی چاہیے.
2: ہاں جی, فنڈ ریزنگ تو ہم اس لیے کر رہے ہیں نا کہ ہمیں پتا ہے کہ مطلب میرے پاس کچھ فیکٹ, میرے کچھ دوست وہاں پہ ڈاکٹرز ہیں پاکستان میں, جن سے جس کی وجہ سے مجھے موٹیویشن ملا کہ مجھے شوکت خانم کے لیے مجھے نہیں بلکہ ہم سب کو کام کرنا چاہیے. دنیا میں جو پاکستانی جہاں جہاں ہے وہاں پہ ان کو کام کرنا چاہیے. ان کی وجہ سے مجھے کچھ تھوڑے بہت ایسی اطلاع ملی جس کی وجہ سے پتہ لگا کہ شوکت خانم ہاسپٹل ڈیسپریٹلی نیڈس اور سپورٹ. اور اس میں ہمارے ہی اپنے بھائی بند, اللہ تعالیٰ سب کو صحت یاد رکھے, تندرست رکھے, لیکن جب جاتے ہیں تو ان کا کسی پارٹی سے کچھ نہیں پوچھا جاتا کس سے تعلق ہے, اس کو داخل کر لیا جاتا ہے اور اس کا علاج کرنے کی پوری. اس میں ایک کیس میری فیملی میں ہے اور بھی بہت سی فیملیاں ہیں پاکستان میں اور یہاں پہ ڈینمارک میں جن کے پاس ایسے ٹیسٹیمونیلز موجود ہیں. تو میں جو کام کر رہا ہوں میں نہ کسی کو خوش کرنے کے لیے کر رہا ہوں, میں صرف خدا تعالیٰ کی رضا کے لیے کر رہا ہوں اور ان لوگوں کے لیے کر رہا ہوں جن کا اور کوئی بھی نہیں ہے اگر پیسوں کے حساب سے دیکھا جائے, اگر ہم ان کی ہیلپ نہ کریں. اب اگر آپ مطلب میرا یہ جو ڈیٹیل ہے میں نے بتائی ہے کہ میں اس کے لیے کیوں کام کر رہا ہوں, شوکت خانم کے لیے میں کیوں کام کر رہا ہوں.
1: چلیں آپ بتائیں آپ کیوں کام کر رہے ہیں.
2: جی میں نے یہی تو بتایا کہ اس وقت ہماری سپورٹ کی ضرورت ہے. اگر میرے کسی اچھے الفاظ
1: آپ درد دل رکھتے ہیں, یہ اسپتال بننے چاہیے اور ہر شہر میں بننے چاہیے. اگر اللہ تعالیٰ توفیق دے, گورنمنٹ کو دے توفیق دے, پڑھے لکھے لوگوں کو, امیر لوگوں کو توفیق دے جو اربوں کی گاڑیاں رکھ سکتے ہیں, خربوں کے گھر بنا سکتے ہیں, بینک بیلنس بنا سکتے ہیں, اگر وہ جگہ جگہ ہر شہر میں ہر ضلع میں جو ہے یہ بننے چاہیے, اس میں کوئی دو رائے نہیں. میں آپ کو اس سے آپ کی سپورٹ کرتا ہوں, فلی سپورٹ کرتا ہوں. اب سوال یہ پیدا ہوتا ہے کہ یہ حال ہی میں جو پروگرام ہوا ہے, جب بھی پروگرام فنڈ ریزنگ کا ہوتا ہے تو اس میں پیسے بتائے نہیں جاتے, کتنے پیسے اکٹھے ہوئے ہیں اور وہ کہاں گئے ہیں, کس کو بھیجے ہیں. ہر دفعہ اتنا, آج کل تو اتنا ماڈرن زمانہ ہے, جس طرح یہ ڈی ایم سی والے کرتے ہیں, آپ 10 کرونے دیتے ہیں, سامنے آپ کو سکرین پر لکھا آ جاتا ہے کہ آپ نے 10 کرونے دیے, کیش آپ نے دیا ہے وہ سامنے لکھا آ جاتا ہے, تو اینڈ دے پروگرام جو ہے ہر چیز سامنے آ جاتی ہے. لیکن جب یہاں شوکت خانم کے لیے ہوتا ہے تو اس کے لیے جو ہے وہ بیلنس نہیں بتایا جاتا.
2: بالکل, یہ ایک آپ کا سوال بڑا ویلڈ ہے اور یہ آپ اگر آپ ایوب صاحب سے پوچھیں تو وہ آپ کو زیادہ تفصیل سے بتائیں گے. میرے پاس جو نالج ہے وہ یہ ہے کہ یہ کیونکہ ہر سال شوکت خانم کا پروگرام ہوتا ہے تو ابھی میرے خیال 2 ایونٹ ہوئے ہیں. میں ایک بار خود, میرے پاس بھی کچھ پیسے تھے جو لوگ دے جاتے ہیں اور وہ نام بھی نہیں بتاتے اپنا, وہ میں ایوب بھائی کو گیا دینے, ان کے دفتر گیا, اس وقت وہ پیسے بھیج رہے تھے تو میرے سامنے جو ایک بار تو میرے سامنے ہی مکمل جو اماؤنٹ ہے وہ بھیجی گئی ہے. تو میں اس کا تو میں مطلب خود چشمدید گواہ ہوں کہ خدا معاف کرے, ہم میں سے کوئی بھی ایسا نہیں ہے جو کہ اس کوئی غلط بات سوچے بھی. اور میں اگر آپ کے سامنے, چونکہ آپ نے جو میرا تعارف کرایا میں اس کی روشنی میں کہہ رہا ہوں, اگر آپ مجھے اس گہرائی تک جانتے ہیں تو پھر آپ یہ بھی جانتے ہیں کہ میں کسی بےمان آدمی کے ساتھ کام نہیں کر سکتا. ہمیں اتنا اعتماد ہے اپنی پوری ٹیم پہ اور ایوب بھائی پہ, تو ہم لوگ فرینٹیکلی کام بھی اس لیے ان کے ساتھ کرتے ہیں کہ وہ بڑی نیت سے بڑے اسے, اور میرا خیال ہے اگر کوئی اچھا کام کرے تو اس کو سراہنا بھی چاہیے. اور میں تو چونکہ میں بہت آؤٹ اسپوکن ہوں اس لیے میں ابھی
1: ایوب صاحب دینے والوں میں لینے والوں میں نہیں.
2: ہاں جی بالکل, تو اسی لیے مجھے, میں ان کے ساتھ, میں تو ایک قسم کا ان کو بڑا بھائی بھی سمجھتا ہوں, کبھی کبھار مجھے ان سے ڈانٹ بھی پڑ جاتی ہے, لیکن یہ کہ میں یہی سمجھتا ہوں کہ جس طرح جو ہے میرے سینئر ہیں, جس طرح اس میں ماشاء اللہ آپ بھی شامل ہیں, اگر وہ کسی بات پہ مجھے بتاتے ہیں یا
1: چلیں. رضوان بھائی آتے ہیں, جو پروگرام ہوا 17 تاریخ کو پروگرام ہوا تو تعداد کتنی تھی
2: تقریباً؟ جی تھے مطلب 250 کے قریب لوگ تو تھے.
1: تو فی ٹکٹ کتنا تھا پر پرسن؟
2: बड़ा ही नॉमिनल था, देखें जिसमें 200 ग्राम का टिकट था, जिसमें हमने खाना भी दिया है और कुछ अखराजात जो है वो भी अदा किए हैं जो सेपरेट थे, उनकी अभी फिगर मेरे पास नहीं आई, लेकिन बस थोड़ा सा इसमें यही रहा है कि फायदा हुआ है, लेकिन ये कि काफी इकोनॉमिकली हमें चलना पड़ता है
1: मोबाइल
2: अपने तौर
1: पेमेंट कितना हुआ है?
2: ये जी अभी फिगर मेरे पास अभी नहीं आए, मेरा अभी उनसे रابطہ नहीं हुआ है इस
1: तो
2: मामले में।
1: कैश पेमेंट जो आपके होते हुए दी गई हो?
2: हाँ जी मेरे होते हुए दी गई थी, हम एक बॉक्स में कलेक्ट कर रहे थे, तो अब ये है कि मुझे अगर मैं बॉक्स में देख के आपको बता दूं तो बड़ा गलत होगा, उसमें गिनने गिनने पड़ते हैं पैसे, लेकिन ये जो सब
1: तो
2: कुछ
1: चलिए,
2: है वो
1: हर चीज का गैस किया जाता है। अगर मोटे मोटी बात की जाए, 300 गेस्ट थे, लोगों ने जो है वो टेलीफोन मोबाइल पे भी किया, कैश भी दिया, तो राउंड अबाउट कितनी फिगर बन जाती है गैस किया जाए?
2: मेरा ख्याल सबसे पहले तो ये कि 250 के करीब गेस्ट थे, तो उसमें आप हिसाब लगा लें, 200 क्राउन के जो टिकट है उसके हिसाब से आप लगा लें कितना बना, 40,000 एक बन गया, और मेरा ख्याल है 50 आप उसको मल्टीप्लाई कर लें 200 से, तो ये तकरीबन ये कोई 50,000 के करीब ये तो टिकट का मेरा ख्याल है बिके हैं, लेकिन मैं आपको बता रहा हूँ कि मैं पूरी जिम्मेदारी के साथ ये कह रहा हूँ कि असल फिगर जो है वो अभी हमें मीटिंग हमारी नहीं हुई है, मीटिंग होगी तो उसमें पता लगेगा, और जैसे मैंने आपसे कहा कि ये अयूब भाई के पास एग्जैक्ट फिगर होंगे तो आप उनसे भी पता कर सकते हैं, उनको भी आप ऑन एयर ले लें, वो आपको पूरा तफसील बताएंगे, क्योंकि हमारी पूरी टीम इसके साथ कनेक्टेड है, तो कोई ऐसा वो सवाल ही पैदा नहीं होता है कि कोई ऐसा कोई डिस्क्रिपेंसी बीच में आ जाए।
1: तो क्या ये अकाउंट यही है, यही बैंक में चले जाते हैं?
2: जी ये अपना जो है ये आप अयूब भाई से पता करें, मैं एक्चुअली आपसे इसलिए कह रहा हूँ कि मैं फाइनेंस गाय नहीं हूँ, मेरा काम है प्रोग्राम को होस्ट करना, फंड रेजिंग करना, लेकिन मेरा काम ये नहीं है कि पैसों को मैनेज मैं नहीं करता हूँ, वो हमारे चूंकि इतने लोगों को मैंने आपने नाम लिया है, उनमें से एक दो लोग जो हैं वो रिलेटेड हैं अयूब भाई के साथ मिलके जो काम करते हैं, और वो उनके पास पूरे फिगर्स होंगे, मैं अगर कोई फिगर दे दूं तो वो या कोई ऐसा बयान दे दूं जो कि मुझे नहीं पता तो वो मेरा ख्याल है ज्यादती होगी।
1: तो चलें रिजवान भाई, चूंकि स्टेज सेक्रेटरी के पास बहुत इन्फॉर्मेशन होती है तो मैं इसलिए ज्यादा सवाल आप पे कर रहा हूँ।
2: अच्छा, हाँ बस इसमें यह है कि स्टेट सेक्रेटरी मेरे अलावा राजा बाबर साहब भी थे, और जाहिर है हमने बहुत से प्रोग्राम इकट्ठे किए,
1: हालांकि वो भी हिसाब किताब के बड़े तगड़े हैं।
2: हाँ जो फिर उनसे तो आप ही इज द बेस्ट मैन और अयूब भाई टू आस्क दीज क्वेश्चंस, मैं बड़ा एक फ्रीलांस के तौर पे काम करता हूँ और सिर्फ शौक खाना में नहीं और भी
1: चले आते हैं, आप करते हैं अक्सर, आप जो हैं वो नाराज भी हो जाते हैं, चले भी जाते हैं, छोड़ भी देते हैं, फिर ये आपको हायर कर लेते हैं।
2: हाँ जी ये एक मैंने एक दो भाइयों ने और भी ये पूछा है, मैं बिल्कुल नाराज नहीं हुआ, जिस तरह अब मैंने जितना इन लोगों के बारे में तफसील से बताया इससे आपको पता लगा होगा कि मैं नाराज बिल्कुल इनसे नहीं हूँ, क्योंकि ये हमेशा ही बड़ी मोहब्बत इनकी मोहब्बत है कि मैं इनके साथ काम कर रहा हूँ, मैं साफ कहूंगा, तो पिछली दफा मैंने बताया था कि ये मेरा लास्ट, जब हमजा अब्बासी साहब आए थे मैंने कहा था कि ये मेरा आखिरी प्रोग्राम है, इसके बाद मैं होस्ट नहीं करूंगा, लेकिन इस दफा दोबारा इनकी मोहब्बत है कि इन्होंने कहा कि आप प्रोग्राम होस्ट करें, मैंने प्रोग्राम होस्ट भी किया, सो आपका काम है, लेकिन असल जो वजह है छोड़ने की वो दो है, अगर आपको थोड़ा टाइम हो तो मैं आपको बहुत तफसील से बताता हूँ कि ये वो जो वजह वजूहत है वो क्या है। नंबर एक, मेरा इस वक्त जॉब चेंज हुआ है फरवरी में और मैं अब बहुत ज्यादा मसरूफ हो गया हूँ, मतलब इतना ट्रेवल है मेरी जॉब में कि समटाइम्स मुझे खुद ये एहसास होता है कि मैं शायद अपने आप को ज्यादा आई एम पुटिंग मोर एफर्ट्स ऑन माई बॉडी, ये एक मेरा मेन जो है कि मेरे पास टाइम बिल्कुल नहीं है, मैं अगर प्रोग्राम होस्ट करता हूँ तो बड़े दिल से करता हूँ, मैं बड़ी तैयारी करके उसकी आता हूँ ताकि लोगों को मैं महसूस कर सकूं, लोग जाहिर है अगर जो आ रहा है 200 क्राउन खर्च करके उसकी एक्सपेक्टेशन यही है कि उसको अच्छा सुनने के लिए मिले, उसको अच्छा बीच में इसलिए मैं एक दो लतीफे भी वगैरह सुनाता हूं, तो वो इसी वजह मैं प्रोग्राम तैयार करके आता हूं, वो मेरे पास टाइम नहीं है अब बिल्कुल भी। अब जिस दिन मेरा प्रोग्राम था मैं उस दिन ओडेंसे से डायरेक्ट आया हूँ और बड़ा मतलब ओवर स्पीडिंग करके आया हूँ कि मैंने प्रोग्राम में पहुंचना है, घर आके तैयार होना था जाना था, ये एक मेरा बहुत बड़ा जो है वो मसला है। अभी आपका जो फोन आया उससे पहले भी मैं अभी दफ्तर का काम ही कर रहा था घर बैठे हुए, जाहिर है जॉब इज योर ब्रेड एंड बटर, हम कोई फैक्ट्रियां वाली तो हमारी चल नहीं रही है,
1: एक मुझे पता है आप मसरूफ होते हैं, मैंने आपको फोन किया, मैंने आपसे टाइम लिया, जाहिर है जिसके पास टाइम मसरूफ होता है, कीमती टाइम है, आपने अपने बच्चों को भी टाइम देना है, लेकिन उसके बावजूद आपने टाइम दिया, आपका बहुत मेहरबानी है आपकी।
2: सर नहीं, ये तो अल्लाह ताला की तरफ से अजर मिलता है, इंसानों ने क्या देना है, इंसानों की औकात क्या है, मेरी क्या औकात है कि मैं किसी को अजर दे दूं या किसी की क्या औकात है, ये अजर मिन जाना बिल्ला मिलता है या उन लोगों की शायद दुआएं مجھے لگتی ہیں کہ میں اپنا زندگی میں ترقی کر رہا ہوں، میں فلورش کر رہا ہوں، یہ شاید ان بے بس لوگوں کی دعائیں ہیں جو ہماری طرف دیکھ رہے ہیں. اچھا اب ایک وجہ تو میری مصروفیت، بے انتہا مصروفیت ہے. دوسری وجہ جو مین ہے وہ یہ ہے کہ میں ہر دفعہ اپنا پروگرام جو ہوسٹ کرتا ہوں اس میں میں ہمیشہ یہ پیغام دیتا ہوں کہ اب نئے چہروں کی ضرورت ہے. اس لیے کہ ہم جب یہ کہتے ہیں کہ ہم نے اس مشن کو لے کے چلنا ہے اور یہ چلتا رہے گا. دیکھیں راجہ صاحب آج آپ یہاں موجود ہیں،
1: آپ ذرا نئے چہرے بتائیں، کیا یہ کمپیوٹر پہ بنائیں یا کس طرح بنائیں نئے چہرے لائیں؟
2: ہاں جی میں اسی طرف آ رہا ہوں سر، سوال تو آپ بڑا مزیدار کرتے ہیں، میں اسی طرف آ رہا ہوں. دیکھیے آج میں اور آپ یہاں موجود ہیں، اللہ آپ کو زندگی دے، اللہ تعالیٰ صحت یابی دے، صحت مند رکھے، لیکن آخر کتنے سال. میں ایک چھوٹی سی مثال دیتا ہوں، جب میں 1998 میں یہاں پہ آیا تھا تو میرے جو ان لاز ہیں وہ ان ساروں نے، میرے سسر صاحب نے مل کے وہ جو لاہور کلب یا لاہور ویلفیئر آپ جانتے ہیں وہ جو کلب، وہ میری داستان رہی ان کہیں نہ نصاب میں نہ کتاب میں، وہ جو تھی اس کے زیر انتظام ایک پروگرام

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: इस वक्त हमारे साथ हाजी असलम मेहर साहब, सैयद तुकीर हसन बुखारी शाह साहब, चौधरी शौकत साहब जो मशहूर बिजनेसमैन हैं डेनमार्क के, हमारे साथ मौजूद हैं। इनसे आज के हालात पर बात करेंगे, इनसे बात करेंगे कि आज चूंकि लोगों के पास दोहरी शहरियत है, स्वीडन की भी और डेनमार्क की भी, और डेनमार्क के जो स्वीडन में इलेक्शन होने जा रहे हैं उस पर भी बात करेंगे और मौजूदा हालात पर भी बात करेंगे। चौधरी साहब आपको भी खुश आमदीद कहते हैं, हाजी साहब आपको भी खुश आमदीद कहते हैं, शाह साहब आप तो खुद प्रोग्राम को होस्ट कर रहे हैं।
2: शुक्रिया जी साहब का बहुत शुक्रिया।
1: चौधरी साहब सबसे पहले आपसे शुरू करते हैं, चूंकि आपको टाइम जो है हमेशा कम मिलता है, हाजी साहब आपको तो आप अपना है, आपको भी टाइम मिलता है, शाह साहब भी तो प्रोग्राम करते हैं। जो सब इलेक्शन होने जा रहे हैं, इससे पहले आपने अगर सिकंदर का प्रोग्राम सुना, अशम का सुना कि अशम जो है वो फ्री ग्रोने का, इंडिपेंडेंट ग्रीन का सिटी काउंसिलर बनने जा रहा है, सिकंदर भी बहुत खुश है, अशम आगा भी बहुत खुश है, आप क्या कहेंगे?
2: जी बिल्कुल, बिस्मिल्लाहिर्रहमानिर्रहीम। राय साहब आपको और मेरे सुनने वाले सामीन की खिदमत में अस्सलाम वालेकुम। जो साथ मेरे साथी हैं असलम मेहर साहब और तुकीर शाह साहब जो है उनको भी अस्सलाम वालेकुम। जैसे आपने कहा, मैं पहले तो नहीं रेडियो सुन सका क्योंकि मैं काम पे था, तो अभी राय साहब बात यह है कि जैसे आपने कहा कि सिकंदर का और जो है ना आगा का, जो उसके बाद ये जो उनकी पार्टी का है, तो मैं समझता हूँ कि ये सिकंदर का सारा सेरा ही है। अगर अगर सिकंदर डी सीट हुआ है तो उसका ही वो दूसरा मेंबर है जो कि वो सामने आ गया है और उसी ने ही काम करना है, बैक में सिकंदर ही है। सिकंदर के अगर सिकंदर ना चाहता तो वो इस तरह से पार्टी का इलेक्शन भी नहीं लड़ सकता था, बन भी नहीं सकता था। तो ये तो सारा अपने जो है दोनों का आप एक दूसरे के साथ इत्तफाक की बात है, एक दूसरे के साथ एक दूसरे को साथ लेके चलने वाली बात कर रहे हैं और करना भी चाहिए, ऐसे ही होता है। जो पार्टी में जिसको भी जरा मंडेट का हक मिलता है वो उसके साथ तामन करता है। तो मैं समझता हूँ सिकंदर का एक बड़ा पन है जो कि वो भी उसके साथ सही तरीके से वो काम कर रहा है और उसको मशवरा दे रहा है, सलाह भी कर रहा है उसके साथ, वो भी उसके साथ, आगा हाशम भी उसके साथ जो है ना सलाह मशवरे के साथ एक दूसरे के साथ वो पाकिस्तानी कम्युनिटी के लिए, पाकिस्तानी कम्युनिटी के मफाद में जो भी बातें होगी मेरे ख्याल में वही पार्लियामेंट में वो भी करेंगे और हमारे हकूक के लिए जो भी हो सका उनके आगा हाशम से वो इंशाल्लाह हमारे लिए वो करेगा, हमारे बच्चों के मुस्तकबिल के लिए, हमारे बुजुर्गों के मुस्तकबिल के लिए। ये वो यंग लड़का है और उसकी सोच भी अच्छी है माशाल्लाह, अच्छा एक दूसरे के साथ मिलता भी है, एक दूसरे से बड़े अच्छे इखलाक से प्यार से, और दूसरा उसके साथ वो पार्टी के साथ भी लायल है, वो काम करना चाहता है पार्टी में रह के। तो मैं समझता हूँ कि एक बड़ा अच्छा जो है ना मेरे ख्याल में वो भी रिजल्ट देगा।
1: जी हाजी साहब आपने बात सुनी चौधरी शौकत साहब की, जो जो डेनमार्क के सीनियर सियासतदान भी हैं, पॉलिटिशियन भी हैं और जो बिजनेसमैन भी हैं, हाजी साहब आप क्या इजाफा करेंगे?
3: जी शौकत साहब की सब बातें सुनी है जी, बड़े अच्छे इखलाक से दायरे के अंदर अदब से बात करते हैं और मुलाकात भी रहती है, और इनका जो रेस्टोरेंट था वहां पर काफी मरतबा जो MLA आते हैं यहाँ पर, वहां पे मिलने का इत्तफाक भी हुआ, उनसे बातें भी हुई, आप भी होते थे, इंटरव्यू भी लिए हैं। मैं एक बात ये करना चाहता हूँ कि राय साहब पहले तो ये है कि जब आप बुखारी साहब का इंटरव्यू कर रहे थे या थिंक टैंक हैं या वो अपने ख्यालात जो मुतालिया करते हैं डैनिश अखबारात का या हमारी जबान का, तो उस पर वो मिला जुला तबसरा कर रहे थे, उन्होंने एक बात अपने बातों में ही कही है कि कुछ डैनिश जो है वो डैनिश आयन को भी नहीं समझते। ये बात मैं समझता हूँ कि कैसे मुमकिन है कि डेनमार्क में यहाँ उनके अबाव इजदाद डेमोक्रेसी के जरिए नस्ल दर नस्ल चले आ रहे हैं और वो पार्लियामेंट में हो, कम्यून में हो, कहीं भी हो, उनका मुतालिया तो ऐसा है कि वो अखबारात पढ़ते हैं, सारी चीजें देखते हैं। तो ये बात उन्होंने एक बात गलत की है कि डैनिशों को डैनिश आइन के मुतल्लक नहीं पता, इनको पता है, इनको सब कुछ पता है। हाँ ہم یہ کہہ سکتے ہیں کہ ہمارے متعلق جو قوانین بنتے ہیں ان کے متعلق ان کی یہ رائے ہو سکتی ہے وہ رائے ہو سکتی ہے. ابھی انہوں نے یہ کہا کہ جی اگر کوئی ایکسیڈنٹ ہو جائے تو اس کے اوپر سخت سزائیں ہیں, نیشنلٹی کے قوانین بن رہے ہیں. میں بخاری صاحب سے یہ جاننا چاہتا ہوں کہ اگر میں گالی دوں تو 6 مہینے 3 مہینے مجھے قید ہو سکتی ہے اگر میرے پاس پروف ہے یا جو بھی. یہ بتائیں کہ سکندر کو اس کی فیملی کو قتل کی دھمکی جس آدمی نے دی تھی اس کو آپ کتنی سزا سمجھتے ہیں؟ کیونکہ گالی کے متعلق تو آپ نے بتا دیا, دھکا دینے کے متعلق, ڈرانے دھمکانے کے متعلق, ایکسیڈنٹ کے متعلق یا اور کسی فراڈ کے متعلق بتا دیا کہ اگر کوئی کھن کھوس کر کے یہاں سے بھاگ جاتا ہے بینک سے پیسے لے کر, یہ تو بتا دیا. مجھے یہ بتائیں کہ سکندر ملک کو قتل کی دھمکی, اس کی فیملی کو قتل کی دھمکی پر آپ کے نزدیک, کیونکہ آپ آئین کے ماسٹر ہیں, کتنی سزا ہونی چاہیے؟ یہ ایک بات مجھے بتائیں, پھر میں دوسرا سوال کروں.
4: جی سب سے پہلے تو حاجی صاحب سے میں یہ بات کرنا چاہوں کہ میں نے دینش لوگوں کو بالکل کہا ہے, جیسے ہم پاکستان میں رہتے ہوئے پاکستان کے آئین کی ہمیں کوئی ابھی تک نہیں پتا کہ ہم وہاں پیدا ہوئے کہ پاکستان کا آئین کیا کہتا ہے. یہاں پہ ریٹن آئین ہے اور اس ریٹن آئین کا نام ہے جو 1952 میں انہوں نے تھوڑا سا چینج کیا تھا, وہ اس آئین کا نام ہے عمر لاء, اور انہوں نے کچھ اس کے اندر تھوڑی سی تبدیلی لائے تھے 1952 میں. لیکن اب جتنی بھی یہ اپنا بنا رہے ہیں, لا فورس نے بناتے ہیں, فورس نے بناتے ہیں, میں ہر پروگرام کے اندر جب پچھلے سال یہ الیکشنوں سے پہلے اور الیکشنوں تک راجا کپور صاحب کو بھی پتا ہے, آپ کا بھی بڑا مطالعہ ہوتا ہے, میں بولتا ہوں وہ بتاتا تھا کہ یہ لا فورس نے بن رہی ہے یہ بن رہی ہے. اب جو قانون ہے اس کا مطلب یہ نہیں کہ آپ میرے سے یہ بات کر لیں کہ جب میں وینسرا میں تھا اور ریڈی کیل وینسرا میں تھا اور ایون ابھی جب میں اس کا اپنا سکندر کم تھا, مشیر تھا, پارٹی سپوک پرسن تھا, تو آپ ڈینش کے ساتھ بات کرتے تھے تو وہ فوراً کمپیوٹر کھول کے یا آئی پیڈ کھول کے اس کے اندر مار کے دیکھتا تھا کہ یہ بندہ صحیح بات کر رہا ہے یا نہیں کر رہا, کہ واقعی اس آئین کے یہ چیز جو ہے یہ قانون غلط بنا ہوا ہے. آپ یہ دیکھیں کہ یہاں پہ انسانیت کے وہ چیزیں جو 1970 سے لے کے 90 تک یہاں پہ ٹھیک چل رہی تھی, سڈنلی ان کو چینج کر دیا گیا, اس آئین کے خلاف وہ چیزیں بن گئی. تو اس کے اوپر یہ نہیں کہ ہر دینش جو ہے, ہمارے اپنے بچے یہاں پہ پیدا ہوئے ہیں, بڑی بڑی پوسٹوں پہ بیٹھے ہیں, آپ کے بیٹھے ہیں, شوکر صاحب کے, یہ سب ہمارے ساتھ, یہ دنان بچہ ہمارے ساتھ ہے, سب بیٹھے ہوئے ہیں, لیکن کوئی بھی 100% یہ نہیں کہہ سکتا کہ میں جو ہوں وہ آئین کو 20 یا 25% سے اوپر جانتا ہوں. کیوں کہ اگر یہ چیزیں ہمیں نے حوالہ دیا تھا اپنی کمیونٹی کے جو ڈینش بچے ہیں, اپنے جو مسلمان بچے ہیں ان کو, وہ ڈینش ہیں, وہ پاکستانی نہیں ہے, وہ یہاں کی پیدائش ہے, میں نے ان کو مخاطب کر کے کہا تھا کہ ان یہ جب سلیکٹ ہو جاتے ہیں, الیکٹ ہو جاتے ہیں, تو ان کے پاس آئین کو سمجھنے کے لیے اور اس قانون کو سمجھنے کے لیے ان کے پاس کوئی ایسی کلاس نہیں ہے کہ وہ سمجھ سکے. وہ ڈاکٹر انجینئر ضرور ہیں لیکن وہ کبھی جو ہے کانسٹیٹیوشن کلاسز میں.
1: آپ کا جواب آ گیا, تفصیلن جواب ہے. عدنان کی طرف بڑھتے ہیں. عدنان آپ سن رہے ہیں؟
5: جی میں سن رہا ہوں. السلام علیکم.
1: وعلیکم السلام. عدنان آج چونکہ سویڈن میں الیکشن کی جو ووٹ پیلٹ ڈالنے کے دن تھے وہ ختم ہو گئے ہیں, تو آج باقاعدہ جو ہے وہ سارا سسٹم شروع ہو رہا ہے. لوگوں کے پاس دوہری شہریت ہے, ڈنمارک میں بھی رہتے ہیں, سویڈن میں بھی رہتے ہیں, تو آج الیکشن ہو رہے ہیں, تو آپ ان چیزوں کو کس طرح دیکھ رہے ہیں؟ آپ نے کیا مطالعہ کیا؟ پچھلے دنوں آپ گئے ہوئے تھے.
5: جی میرا ایک چکر لگا تھا, میں محل میں گیا تھا, ہمیں انویٹیشن ملا تھا وہاں سے, ہم جا کے الیکشن کو دیکھ کے آئے ہیں. الیکشن جو ہے وہ بندہ کہہ سکتے کہ صورت حال یہ ہے کہ یہ الیکشن کا رزلٹ جو ہے یہ ٹف ہو سکتا ہے, کیونکہ ابھی تک تو جو سٹنگ گورنمنٹ ہے وہ تھوڑی پیچھے ہے, مگر اس کا جو پہلو یہ ہے کہ سٹنگ گورنمنٹ کا جو ریزن ہے وہ یہ ہے کہ وہ جو ان کی ایکسٹریمسٹ پارٹی ہے سلائی ڈیموکراٹا, اس کے بیگ نہیں جیت سکتے, اور ان کی شرط یہ ہے کہ وہ اس بار گورنمنٹ میں بیٹھنا چاہتے ہیں. تو اس کے لیے یہ دیکھا جائے گا شام کو کہ کیسے ہے. پوزیشن یہی ہے کہ الیکشن کا ٹرن اور کافی زیادہ ہے, اور پچھلی بار سے زیادہ لوگ ووٹ ڈالیں گے، تقریباً پانچ سے سات سیٹوں کے دوران کا فیصلہ ہوگا، زیادہ فرق نہیں ہوگا۔
1: تو شوکر صاحب، ہم نے دیکھا خود سلیکشن کو، اسٹڈی کیا، دیکھا بھی، پروگرام بھی بنائے، تو کل تک تو بڑی لمبی لمبی لائنیں لگی ہوئی تھی، لوگ ووٹ ڈال رہے تھے وقت سے پہلے۔
2: جی بالکل راج صاحب، یہ صحیح بات ہے، لوگوں نے لوگ کافی اب جو ہے نا انٹرسٹ لے رہے ہیں الیکشن میں، لوگوں کو تھوڑا تھوڑا پتہ چلتا جا رہا ہے کہ جو ہے نا الیکشن کے بغیر، اپنے ووٹ کے بغیر حق نہیں لیا جا سکتا۔ تو آج کیونکہ فائنل ڈے ہے ادھر سویڈن میں، تو انشاءاللہ میرے خیال میں جو کہ کمیونٹی کے حق میں جو ہوگا وہ بہتر ہی ہوگا، کیونکہ جو ہے نا ابھی سختیاں کافی ہوگی تھی سویڈن میں جو ہے نا، اور جو لوگ یہاں سے موو ہوتے تھے ڈنمارک سے سویڈن میں، ان پہ بھی کافی جو ہے نا سختیاں کر دی تھی انہوں نے گورنمنٹ نے۔ تو یہ اب دیکھیں الیکشن ہونے کے بعد کیا دیکھتے ہیں، کہ امید ہے کہ کوئی اس طرح کی گورنمنٹ آئے گی جو پاکستانیوں کے لیے، پاکستانی نہیں بلکہ فانوں کے حق میں ذرا نرم گوشہ رکھے گی، اور پاکستانیوں اور فانوں کے ساتھ وہ جو کہ آگے پہلے ہوتا تھا کہ ذرا ان کے ساتھ نرمی سے پیش آتے تھے، سختیاں زیادہ نہیں ہوتی تھی، وہ انشاءاللہ وہ ان کے لیے بھی بہتری کی رائے نکلے گی، اور ہمیں جو ہے نا اپنے پاکستانیوں لوگوں کو سپورٹ کرنا چاہیے، اور آج کا دن ہی ہے جو وہ ووٹ جو نہیں ڈال سکے وہ جا کے ووٹ اپنے ڈالے، جہاں میں کافی لوگ ہیں جو کہ سویڈن میں رہتے ہیں، یہاں کے لوگ، یہاں کے بچے، یہاں بچے جو پہلے ڈینش تھے اب وہ سویڈن میں موو ہو گئے ہیں، ان کو چاہیے کہ اپنے ووٹ کا ضرور آ کے استعمال کریں اور جا کے اپنا ووٹ ڈالیں، اور جو اپنے پاکستانی لوگ ہیں ان کی سپورٹ کریں زیادہ سے زیادہ، تاکہ وہ آپ کے لیے، حق کے لیے وہ جو ہے نا کام کر سکے، آپ کے حق کے لیے وہ آگے بڑھ کے فائٹ کر سکے، تاکہ وہ جو آپ کے مسئلے مسائل ہیں ان کو آسانی سے حل کروا سکے۔ جب ان کے پاس پاور ہوگی آپ کے مسئلے حل کروانے میں انہیں آسانیاں پیدا ہوگی، تاکہ ان کی پارٹیاں بھی ان کی بات سنیں گی۔ تو یہ ہے کہ آج کا الیکشن جو ہے نا یہ بھرپور طریقے سے، رائے صاحب یہ آپ بھی ہمیشہ سے یہ فائٹ کرتے رہتے ہیں، سب دوست جو ریڈیو پہ آتے ہیں، شاہ صاحب بھی، اس کے بعد مہر صاحب بھی، اور باقی بھی عدنان بھائی بھی ہمیشہ، یا جو بھی جتنے بھی لوگ آپ کے پاس آتے ہیں وہ یہی ہوتا ہے، جب الیکشن کی بات آتی ہے تو ہم یہی کہتے ہیں کہ جا کے اپنے ووٹ کا حق ضرور استعمال کریں، کیونکہ جب تک ہم اپنا حق نہیں استعمال کریں گے اس وقت تک ہم اپنے مسئلے اور مسائل حل نہیں کروا سکیں گے۔ یہاں بیٹھ کے ہم کافی باتیں بھی گھر پہ بیٹھ کے کر سکتے ہیں، لیکن ہم نے جا کے ووٹ ڈالنا ہے، اور اس کے بعد ووٹ کی طاقت ہوتی ہے، جب ووٹ ڈالیں گے تو انشاءاللہ ہمارے مسئلے بھی حل ہونے شروع ہو جائے۔
1: بہت شکریہ چوہدری صاحب، ہمیں جوائن کر لیا ہے کامران نے بھی، جو الیکشن لڑنے جا رہے ہیں، شاید نے بھی ہمیں جوائن کر لیا۔ کامران، آپ کو بھی خوش آمدید کہتے ہیں۔
6: وعلیکم السلام، اور آپ سب کے سامعین کو بہت بہت السلام علیکم و رحمۃ اللہ۔ جی
1: کامران، الیکشن پر بات ہو رہی ہے، آپ کو پتا ہے کہ لوگوں کے پاس دو شریعت ہے، ڈنمارک کی بھی اور سویڈن کی بھی، دونوں طرف جو ووٹ بھی ڈال سکتے ہیں، یہاں بھی رہتے ہیں، سویڈن میں بھی رہتے ہیں، کوپن ہیگن میں بھی رہتے ہیں، تو آج کے الیکشن جو ہو رہے ہیں اس کا ذرا بتائیں، یہ کب ووٹنگ ہوگی اور کب یہ ریزلٹ آئیں گے؟
6: یہ بس آپ کو بتا دوں، جو الیکشن ٹائم ہے وہ ہے صبح 8 بجے سے لے کر شام کے 8 بجے تک، اور جتنے بھی آپ کے پاس جو لیٹر ہیں گورنمنٹ کی طرف سے، وہاں پہ اسپیسیفک آپ کی لوکال میں مینشن ہوگی جہاں اسکول ہے ڈفرینٹ، وہاں جا کر آپ ووٹ ڈال سکتے ہیں۔ میری ریکویسٹ ہے پلیز کہ آپ ایز سون ایز پاسبل سب کو کہ آپ ووٹ ڈالیں، اور میں زیادہ بات نہیں کر سکتا کیونکہ ابھی الیکشن ڈے ہے۔ جی تو میں بس یہی کہہ سکتا ہوں کہ سب ووٹ ڈالیں اور بڑھ چڑھ کے ڈالیں، یہ ہمارا ایک وہ ہے، حق ہے، تو اس کو پلیز آپ ریکویسٹ ہے، سارے جو بھی معلوموں میں رجسٹرڈ ہیں لوگ وہ پلیز جا کے ووٹ ڈالیں۔ جی رہ سب،
1: بہت شکریہ۔ شاید آپ ووٹر سپورٹر ہیں، آپ کا ووٹ کا حق ہے، آپ ڈنمارک بھی رہتے ہیں، سویڈن بھی رہتے ہیں، ووٹ جہاں جس کو مرضی ڈالیں یہ آپ کا ووٹر کا حق ہوتا ہے، تو آپ الیکشن کو کس طرح دیکھ رہے ہیں؟
6: الحمدللہ یہ بہت اچھی کمپین ہم نے چلائی ہے، اور بہت سا ووٹر نکلا ہے اور وہ ووٹ ڈال رہے ہیں، اور بڑی اویئرنیس لوگوں میں آئی ہے، और यहाँ पर जो पहले जिन्होंने कुछ दिन पहले ही वोट डाल दिया वोट डे से, ये भी बड़ी अच्छी बात है, लोगों का अवेयरनेस हुई हुई है, लोग जा रहे हैं अपने सारे अपने फैमिली के साथ और सारे तकरीबन जो मैं मोस्टली लोगों को, सबका तो मुझे नहीं पता लेकिन मैंने देखा है कि इस दफा माशाल्लाह वोट
1: कमरान अब शायद से बात करते हैं, शायद आप इलेक्शन को देख रहे हैं, एनालाइज भी कर रहे हैं, आप क्या कहेंगे?
0: जी सब सबसे पहले तो आप सब सब दोस्तों को, सब भाइयों को, बहनों को खूबसूरत सुहानी सुबह, ना पता लग रहा है बारिश है ना पता लग रहा है सूरज है, तो इन दोनों मिक्स जो
1: आप सुबह की बात कर रहे हैं दोपहर की
0: सर, यहाँ यूरोप में संडे को अभी सुबह होती है तो दुनिया जो है ना वो उठी है, फ्रेश हुई है, तो मैं दो घंटे पहले उठा था तो अभी भी फ्रेश नहीं हो रहा। चले अब आगे बढ़ते हैं इसके इलेक्शन के जो आप बात कर रहे थे, ये कामरान ने बड़ी अच्छी बातें की हैं। सबसे पहले तो काफी दोस्त भाई बहन जो है यंग है जो यूथ वो ऑनलाइन जो है वोटिंग वो कुछ एक हफ्ता पहले खुल गई थी वो भी वो कर चुके हैं, तो आज जो है इलेक्शन की आमद आमद है। तो मेरा भी यही है कि सबसे पहले ये ना हो कि लास्ट टाइम की तरह हमारी जो गवर्नमेंट है वो ढाई तीन माह लग गए थे वो बनते बनते, पता नहीं लग रहा था क्या हो रहा है, किसको कितने मिले हैं वोट, उससे कहते हैं महलूत हुकूमत हो गई थी। अब ये होना चाहिए कि कोई मार्जिन के साथ कोई भी वो जीते ताकि वो एक हफ्ते के अंदर दो हफ्ते के अंदर गवर्नमेंट जाए बन, वो कितनी माह ना लग जाए। तो मैं ये
1: जी अपना शायद आप अपनी बात जारी रखें, हमें नईम साहब ने भी ज्वाइन कर लिया है।
0: तो अब ये है कि इलेक्शन जो आज है भी बताया कामरान ने सुबह 8 से लेके 8 बजे तक, अभी भी 4-5 घंटे हैं, तो जाके जितने भी दोस्त हैं अपना वोट कास्ट करें, जो उठे हैं अभी या जो अभी नाश्ते कर रहे हैं या दोपहर के खाने खा रहे हैं वो जाके अपना वोट कास्ट जरूर करें, ये सबसे जरूरी है।
1: ये सबसे जरूरी है। नईम साहब आपको तकलीफ दी है चूंकि आप की मुकम्मल इतनी बात होती है, स्वीडन में इलेक्शन हो रहे हैं, आप तंजीमात में खुद रहते हैं, एक्टिव रहते हैं, कारोबार में भी एक्टिव रहते हैं, तो इलेक्शन हो रहे हैं मालमों में, मालमों की बात करूंगा तो आप इनको किस तरह देख रहे हैं?
7: अस्सलाम वालेकुम राजे साहब, माशाल्लाह मालमों में बड़ा अच्छा चल रहा है, इस बार ये पहली दफा हुआ है कि जब बहुत सारे फार्मर ने वोट कास्ट किया है। पहले इलेक्शनों में ये होता था कि फार्मर सोचते रहते थे वोट कास्ट करेंगे लेकिन करते नहीं थे, लेकिन इस बार आज के दिन जो फार्मर है बहुत कम वोट कास्ट कर रहे हैं और स्वीडिश लोग ज्यादा वोट कास्ट कर रहे हैं क्योंकि फार्मर ने ज्यादा वोट पहले कास्ट कर चुके हैं। और उम्मीद है कि शाम तक जो है ना, ये आपको पता है ये कल्चर भी है कि आज के दिन बहुत ज्यादा लोग जो है ना आज के दिन वोट डालना पसंद करते हैं अपनी अपनी कॉन्स्टिट्यूएंसी में, अपने अपने घर के पास जहाँ पर वो बना होता है इलेक्शन बॉक्स, तो आज शाम तक जाहिर है लोग वोट स्टार्ट करेंगे, लेकिन जब कल रिजल्ट आएगा तो उसके बाद भी टाइम लगेगा कि फिर कैसे वो पार्टियां आपस में मिलती हैं, कौन किसके साथ जाता है, तो वो एक दो पार्टियां हैं जो मतलब एंड पे जाके उनका पता चलेगा कि वो किस तरफ होती हैं, देखें क्या बनता है। अभी तो मुकाबला काफी सख्त है, तो अल्लाह ताला बेहतर करे फार्मरों के हक में फैसला आए।
1: तो नईम साहब क्या हमारे लोग, हमारे से मुराद है जो पाकिस्तानी निसार स्वीडिश हैं, ये वोट या उनको वोट डालने का हक हासिल है गैर मुल्कियों को, वो वोट डाल रहे हैं या खाली घरों में बैठकर सोफों पर जोर लगा रहे हैं?
7: ये देखें, ये जितने भी हमारे पाकिस्तानी स्वीडिश नेशनल हैं वो तो पहले से ही मतलब जाहिर है उनको बहुत ज्यादा साल हो गए हैं, वो काफी मुतहरक हैं और वो हमेशा वोट डालते हैं, वो जरूर उन्होंने अपना वोट कास्ट कर लिया और वो कई वोट आज भी कास्ट कर रहे हैं। तो जो नए लोग आए थे उन बेचारों को नहीं पता था, लेकिन इस बार जो है ना वो कामरान साहब ने भी काफी मोटिवेट किया है, दूसरे लोगों ने भी किया है, तो अमजद साहब जो हमारे खड़े हैं उन्होंने भी मतलब हिम्मत मारी है, तो इस बार लोग वोट कास्ट जरूर कर रहे हैं। तो ये चूंकि काउंसलर का इलेक्शन था इनके लिए, तो मतलब ये भी किरदार तो अदा करते हैं कम्यून बेस पे, लेकिन जो हमारा रिक्स डाक है कौमी असम्बली का है वो सबसे जरूरी है और उसमें वोट कास्ट होंगे तो सबसे ज्यादा फायदा जो है ना वो फार्मर को होगा, तो
1: सबसे ज्यादा फार्मर को होगा। तो कीर शाह साहब आपने बात सुनी साहब को, तो आप क्या सवाल रेज करेंगे?
4: जी मैं तो बिल्कुल इनको कहूंगा कि बहुत ज्यादा इन्होंने मेहनत की है, अल्लाह ताला इनको फल जरूर देगा और ये कामयाब होंगे। मसला सबसे बड़ा ये है कि यहाँ जो तजिया नगार होते हैं, जो सियासी اداکار ہوتے ہیں یا آپ ان کو سیاسی پنڈت کہہ سکتے ہیں, وہ یہی دیکھتے ہیں کہ جو فارنرز ہیں کیا اس ملک کے اندر انٹرگریٹ ہو رہے ہیں یا نہیں ہو رہے. تو وہ یہ جو الیکشن ہوتے ہیں یہ ان کے لیے بہت زیادہ امپورٹنٹ ہوتے ہیں. وہ یہیں سے دیکھتے ہیں کہ یہاں پہ کتنے پرسنٹ جو ہیں, کتنے فیصد فارنر جو ہیں وہ باہر نکلے, انہوں نے ووٹ کاسٹ کیا, ان کو وہ یہ کہتے ہیں کہ یہ انٹرگریٹ ہو گئے ہیں, یہ ہمارے ملک کے قانون کو سمجھتے ہیں, احترام کرتے ہیں. اور جو لوگ یہاں پہ, آپ کو پتا ہے کہ سویڈن اور ڈنمارک کا تقریباً قانون ایک ہی ہے کہ اگر آپ بیمار ہیں آپ جا نہیں سکتے تو آپ کو گھر میں وہ آ کر آپ سے ووٹ ڈلواتے ہیں, تو گھر میں باقاعدہ آپ کو آ کے وہ آپ کو سہولت دیتے ہیں. تو یہ چیزیں جو ہے ہمارے کونسلرز کو بھی چاہیے, اور بڑی انہوں نے محنت کیا, کامران میرا نے, نعیم صاحب نے بھی ان کو سپورٹ کیا, شاہد صاحب نے. تو ان شاء اللہ تعالیٰ مجھے یہ لگتا ہے کہ مولمو سے دو کینڈیڈیٹ ہمارے جو ہیں وہ 100% جو ہیں وہ اندر آئیں گے. اور جو لوگوں سے بھی بات ہوئی ہے جو دیکھ رہا ہوں میں, تو مجھے تو یہی نظر آ رہا ہے کہ دو جو ہیں وہاں پہ کامیاب ہو جائیں گے.
1: تو عدنان آپ اپنا شریعہ الیکشن کو دیکھ رہے ہیں, تو آپ کا سیاسی تجزیہ کیا کہتا ہے کہ ہمارے لوگ کوئی اپنا مینڈیٹ نکالیں گے؟
5: ہاں نکال لیں گے. جس طرح ووٹ کاسٹ میل میں ہے نا, وہاں دیکھا جائے تو ایک سے دو کے چانسز ہیں, کیونکہ ٹیکنیکلی دیکھا جائے تو ووٹ کاسٹ جو ابھی تک ہے نا سویڈن کا, جو ہمیں پتا چلا وہ زیادہ ہے پچھلے سال سے. جو لیٹسٹ انفارمیشن دی ہے نا وہ یہی ہے کہ ووٹ کاسٹ کافی ہے, اور ووٹ کاسٹ دیکھا جائے تو پچھلی بار سے زیادہ ہے, تو اس لیے چانسز کافی ہیں کہ دو, جس طرح شاہ صاحب نے کہا کہ دو نکل جائیں گے. نیشنل پلان پہ بھی دیکھا جائے تو کافی اچھا رزلٹ آئے گا, کیونکہ اس سال جو کمپین چلے ہیں نا وہ بڑے کی کہتے ہیں ہم دوسرے طریقے سے چلے ہیں, اور لوگوں کو کافی اندازہ تھا. اور پچھلی بار جیسے ایک بھائی نے کہا کہ دو ڈھائی مہینے لگے تھے, وہ تو یہاں پہ بھی اس سال گورنمنٹ میں لگے تھے. پھر سے آج یہ ہے کہ اس بار تھوڑا ٹائم لگ سکتا ہے, کیونکہ ایک تبدیلی ہے, وہ یہ ہے کہ ایک پارٹی ہے سویڈن کے اندر جو ہمیشہ اندر نہیں آتی, وہ اس وقت جسے کہتے ہیں نا سپیا خان سے, وہ سپیا خان سے پہ ہے. وہ اندر آ گئی نا تو پھر جو سٹنگ گورنمنٹ ہے نا اس کو فائدہ ہے, اس سے یہ ہو سکتا ہے کہ مقابلہ تھوڑا سخت ہو جائے. تو اس کا واچ آف بہت کیا جا رہا ہے کہ وہ پارٹی اندر آتی ہے کہ نہیں اندر آتی. ابھی تک جو آخری ان کی جو آیا تھا نا اس کے وہ اندر ہے, تو وہ اس کو بہت واچ آف کرنا پڑے گا کہ وہ اندر آتی ہے کہ وہ نہیں آتی. کیونکہ سویڈن کے اندر جو سب سے بڑی تبدیلی آ رہی ہے نا وہ یہ آ رہی ہے کہ جو سویت مخاٹ ہے نا, جو بہت ہائی ایکسٹریمسٹ ہیں, وہ سیکنڈ بگیسٹ پارٹی بن رہی ہے اس وقت. جو سٹنگ گورنمنٹ کی پارٹی کا پرائم منسٹر ہے نا وہ تیسرے نمبر پہ اس وقت آ رہے ہیں. تو سب بڑی کیا کہتے ہیں تبدیلی آ سکتی ہے, یہ ایک ٹرننگ الیکشن ہے جس کے اندر کافی چیزوں کا انسپیکٹیبل چیز ہے. یہ قریباً رات کو جیسے لوگوں نے کہا ہے کہ جب ووٹ بند ہو گئے نا, اس کے بعد سویڈن کے اندر ایک سسٹم ہے کہ اس کے اندر وہ تھوڑا بہت پیغائنگ کرتے ہیں, وہ 9-10 بجے آتی ہے, تو پھر اس وقت جا کے پتا چلتا ہے سویڈن کے اندر کہ الیکشن کا کس طرح سے ماحول جا رہا ہے. تو صاحب اس وقت اندازہ ہوگا کہ سویڈن کی گورنمنٹ اور لوکل الیکشن اور یہ کہاں تک کس طرف جا رہے ہیں.
1: نعیم صاحب آپ کا سیاسی تجزیہ کیا کہتا ہے؟
7: دیکھیں جی, جو تو رکس ڈا کی بات ہے نا, تو اس میں سوشل ہی اس ٹائم اوپر جا رہی ہے, لیکن یہ پلس مائنس کرے تو یہ جس طرح پچھلی حکومت بنی تھی ایک دو سیٹوں سے, اس بار بھی اسی طرح ہی بنے گی. اگر کہ سوشل کے پلڑے میں ایک دو سیٹیں زیادہ آ گئی تو انشاءاللہ سوشل جو ہے نا وہ حکومت بنائے گی. مدراتر نا جو جماعت ہے نا, جو حکمران جماعت ہے نا, وہ بھی سوشل کے ساتھ مل سکتی ہے, اور انہوں نے تھوڑا سا گرین سگنل بھی دیا ہے, لیکن سویریا ڈیموکریٹک کو ہمیشہ کے لیے باہر رکھنا بڑا ضروری ہے. اگر وہ آ جاتے ہیں تو یہ فارنر کے لیے بہت بڑی پرابلم کھڑی ہوگی, لیکن امید کرتے ہیں کہ یہ اس بار سوشل ڈیموکریٹک ضرور آئے گی, اور کیونکہ کافی پارٹیوں کا جھکاؤ ان کی طرف ہے, فارنر کا جھکاؤ ان کی طرف ہے. دیکھیں دو دن پہلے ہی مائگریشن میں ایک میرے پاس کیس آیا جس میں ابھی 2 سال کی بچی, 24 مہینے کی بچی کو ہوتویسا کر دیا گیا ہے. تو یہ ایک بہت بڑا نفرت کا اظہار ہے کہ مائگریشن کو یہ نہیں پتا لگتا کہ ماں کے پاس بھی ویزا ہے, باپ کے پاس بھی ویزا ہے, 24 ماہ کی بچی اس کو یہاں سے ہوتویسا 4 ہفتے کا ٹائم دیا کہ ملک چھوڑ کے چلے جاؤ, تو وہ کیسے یہاں سے ملک چھوڑ کے جائے گی. بلکہ یہ ایک نفرت کا اظہار ہے. یہ جو سویریا ڈیموکریٹو ہے, جو انہوں نے ہمارے لیے جو فصل بیجی ہے وہ انتہائی خطرناک ہے, اور اس کے لیے ضروری ہے کہ یہ پوزیٹیو حکومت آئے اور जो है ना फॉरनर के लिए एक पॉजिटिव सा कानून बनाया। देखिए जो जितने भी क्रिमिनल लोग हैं ना, वो कोई पाकिस्तानी या भाई कोई भी फॉरनर ये नहीं चाहता कि उसको आप मुल्क के अंदर रखें। क्राइम के हम भी खिलाफ हैं, वो भी खिलाफ हैं, लेकिन इसका ये नहीं मतलब कि सीट बेल्ट नहीं लगाए थे, इसको वीजा ना परमानेंट दे, कोई स्पीड लिमिट पे आके कोई 50 की जगह 60 पे गाड़ी चली गई है तो उसको मुल्क से वीजा कर दे या उसको परमानेंट ना दे या किसी का परमानेंट ही छीन ले। ये मतलब बहुत सारी ज्यादतियां जो है ना स्वेरिया डाबी क्रेडिव ने की हुई है। तो ये इंशाल्लाह ताला जो है ना वो पॉजिटिव होगा, हमें पॉजिटिव सोचना चाहिए क्योंकि इस बार तकरीबन 40% वोट जो है ना यंग जनरेशन के आए हैं जो कि पिछले 2022 में नहीं आए थे, तो इसका मतलब उससे काफी फर्क पड़ेगा।